0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। अविरल वर्षाका कारण सड़कमा बाढ़ी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपदको जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नाय महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा रोक लगाइएको हो। उहाँका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ, दक्षिणकाली, मकवानपुर सड़कमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले सड़क दुईतर्फी नै आवागमन बन्द भएको छ। अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र खोला नालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन

0: कार्यालय मकवानपुरले हेटौडाबाट सञ्चालन हुने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिएको सहायक प्रमुख जिल्ला अधिकारी सुपरवा ढुङ्गेल खनालले जानकारी दिनुभयो। मनसुन सक्रिय भई आइतबारदेखि जारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएका छन्। चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा न्यून वर्षा भएको छ। गण्डकी, बागमती र कोशी प्रदेशमा अधिक वर्षा भएको छ। काठमाडौँ उपत्यकामा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। सिक्कीमा खोलाले सडक तथा घर नै कटान गरेको छ। चितवनको नारायणगढ मुगलिन सडक खण्डमा पहिरो र लेदोका कारण सडक अवरुद्ध भएका छन्। सबैभन्दा बढी वर्षा हिजो चितवनमा भएको छ। 24 घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा 269 मिलिमिटर वर्षा भएको रेकर्ड रहेको छ। पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ। कोशी ब्यारेजमा पानीको बहाव 1,72,432 क्युसेक प्रति सेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका 52 मूल र 2 नहरको गरी 56 ढोका मध्ये 20 ढोका खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। जिल्लाको सानी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 मृत्यु भएको हो। हिजो दिउँसो 1:30 बजेको समयमा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सानी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मन्दिर साउत र 76 वर्षीय लालबहादुर साउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुन्थर स्थित बागमती नदीमा अवस्थित पधेरा दोभान जलमापन केन्द्रमा हिजो मध्याहसम्म जल सतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिटर मापन भएको छ। वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गरी सम्पूर्ण तयारी गरिएको सडक विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
2: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न।
1: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 हेभी इक्विपमेन्टहरू मध्ये 155 विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
3: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात रुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 स्थानमा 155 हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
1: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली मेची बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का
3: विगतदेखि नै क्रमिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ सुचारू गराउने किसिमले मेन रिसोर्स हो इक्विपमेन्ट हो कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
1: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश सैनिक अधिकारी र संवैधानिक निकायका पदाधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। अन्य सार्वजनिक पदाधिकारी राजनीतिक नियुक्तिमा रहेका व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन परीक्षण र अध्ययनको काम भने नियमित रूपमा अगाडि बढाइने आयोगले प्रष्ट पारेको छ। आयोगका सदस्य तथा प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश केसीले सर्वोच्च अदालतको पूर्ण फैसला नाउन्जेल पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सम्बन्धी प्रक्रिया यथास्थितिमा राखिने जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सातवटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। सरकारले सेवा प्रभारलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरूले बताएका छन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
4: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रभावमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित परिवारसँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
5: अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
6: पहिला उभिराख्नु पर्थ्यो, लाइन टु लाइन लाइन लागेर चाहिँ गरे एकदमै गाह्रो हुन्थ्यो, भने अहिले भने मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो।
7: नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेको छ।
4: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटन पटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी:
8: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि सुरुवात गरेका छौँ। कार्यालयले प्रदान गर्ने
4: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाह बारे स्थानीय प्रशासनबाट बेला बखत छट्के अनुगमन भइरहेको सरकारी अधिकारीको भनाइ छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो जगत साउद। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने सञ्चार माध्यम र सञ्चार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर रासोपाको रहेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो जारी गर्नुभएको विज्ञप्तिमा राज्यको 4 अङ्गका रूपमा स्थापित सञ्चार माध्यममाथि कुनै पनि प्रकारको दबाव र त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैँ दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएको छ। महामन्त्री आचार्यले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामा हस्तक्षेप गर्न, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्न वा 4 अङ्गलाई संकुचित पार्ने उद्देश्यले गरिने गतिविधिलाई स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै काँग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अगाडि बढेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनु भयो। आफ्नो घर अगाडि गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनु हुँदै उहाँले यो कार्य सरकारले गरेको भए त्यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनु भयो। यस्ता कुराहरूले नागरिकको हक खोज्न नसक्ने भन्दै सभापति थापाले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा काँग्रेसले गर्ने बताउनु भयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी तथा बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 विद्यार्थीहरूलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि झोला, कलम, कापी लगायतका शैक्षिक सामग्री सहित क्यारम बोर्ड, ब्याडमिन्टन, चेस, भलिबल लगायतका खेलकुदका सामग्री पनि वितरण गरिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीसँग सञ्चार क्षेत्र को वर्तमान अवस्था, चुनौती र आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नु भएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षतामा अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नु भएको छ। नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा प्रतिनिधि राखेर प्रतिनिधि सभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउँदै सत्ता पक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मध्य प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि हिजो छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा भइरहेको काम कारवाहीको विस्तृत लिखित विवरण उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण सुरु भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलिया मुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटिको राहदानी सेवा प्रदान सुरु राहदानी सेवा सुरु भएको हो। त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गरिरहेको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको हो। मनसुन सक्रिय भएपछि गोर्खामा धान रोपाईले गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म 58% रोपाई सम्पन्न भएको छ। यस वर्ष जिल्लाभर 10,500 हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य राखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप आक्रमण जारी राखेको छ। इरानी संचार माध्यमका अनुसार किस जाम, केस्म टापु, बुसेहर र बन्दर अब्बास क्षेत्रमा विस्फोटहरू भएका छन्। इरानले कुवेत स्थित अमेरिकी सैन्य अड्डाहरू तथा अमेरिकी पक्षको जहाजमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही घण्टाभित्र इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरिने र हर्मुज जलमार्गमा आवत जावत गर्ने जहाजको सुरक्षा अमेरिकाले लिने र 20% शुल्क लिने घोषणा गर्नुभएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सले आफ्ना दुई राष्ट्रिय तेल ट्याङ्कर इरानी क्रुज मिसाइलको निशानामा परेको जनाएको छ। अब आर्थिक समाचार बालिका मादेनबाट।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ दुई साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका दुई बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैँसी पालनबाट मासिक 1,00,000 भन्दा बढी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नु भएको छ। स्थानीय जातका 2-3 भैँसीबाट शुरू भएको उहाँको व्यवसाय अहिले 5 मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी 10 भैँसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुक संघको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषा अध्यक्ष कृष्ण गुरुङले 3 बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
0: अब खेल समाचार अजय बमबाट।
11: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट शुरू हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आम्ने सामनी हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए।
0: अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निरन्तरको वर्षाका कारण प्रमुख राजमार्गहरूमा सवारी आवत जावतमा समस्या। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढाउने। विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको सरकारलाई निर्देशन। र अमेरिकाद्वारा इरानमा थप आक्रमण हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
12: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल स्वागत गर्दछौ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार बिहान 7 बजेको समाचार पछि करिब 15 मिनट हामी यहाँहरू सँगै रहनेछौ। कार्यक्रममा इतिहासविद, पुरातत्वविद, संस्कृतिविद लगायत व्यक्तित्वहरू हाम्रो प्रस्तुतिका मूल स्रोतका रूपमा रहनुहुनेछ।
0: हामी मूलत एकजना विज्ञसँग हाम्रो सभ्यतामा केन्द्रित रहेर केही श्रृङ्खलाहरू प्रस्तुत गर्ने गर्छौ। संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्व पूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्तसँग कुराकानी गर्दैछौ। आजदेखि केही हप्तासम्म यहाँहरूले नेपालको सभ्यताका विषयमा उहाँका विचारहरू सुन्न सक्नुहुनेछ। प्रस्तुत छ उहाँसँगको कुराकानी।
2: अब हाम्रो अथर्व परिशिष्ट भयो, कौटल्य अर्थशास्त्र भयो, मूल सर्वास्तिवाद विनय वस्तु इत्यादि ठाउँहरूमा नेपालको प्राचीन कालदेखि नै उल्लेख पाइन्छ। अब नेपालको इतिहासमा प्रामाणिक ढङ्गले वंशावलीहरूको आधारमा कुरा गर्दा गोपाल वंशहरूदेखि उल्लेख पाइन्छ। त्यसलाई पनि हाम्रो पशुपतिको आविर्भावसँग त्यो जोडिएको छ। गोपाल वंशीहरू भए, त्यसपछि महिषपाल वंशीहरू भए, त्यसपछि किरात वंशीहरू भए। यो चाहिँ तात्कालिक अवस्थाभन्दा धेरै पछिको, अहिलेभन्दा करिब 600 वर्ष अगाडिको थिति राजमल्लको पालामा लेखिएको गोपाल राजवंशावलीबाट हामी बुझ्छौँ। किराँतकालपछि लिच्छवीकाल आयो। लिच्छवीकालको चाहिँ अहिलेसम्म हामीले करिब 250 जति अभिलेखहरू पाएका छौँ। लिच्छवीकालका वैशिष्ट्य, लिच्छवीकालमा बनेका ग्रन्थहरू त स्पष्ट रूपमा हामीले पाएका छैनौँ, तर ती अभिलेखहरूका भाषा सौष्ठवहरू यति छन् कि महाकवि कालिदास, भवभूति, भारवी, माग आदिसँग दारिन्छन्। त्यसमा पनि सबै कुरा संस्कृत भाषामा वर्णन गरिएको छ, चाहे गद्य होस् चाहे पद्य होस्। तर त्यसमा केही अड्डाका नाम, केही ठाउँका नाउँ, केही नदी नालाका नाम, केही चाहिँ करका नामहरू संस्कृतेतर भाषामा छन्। त्यसलाई किराँत परिवारको भाषा भनेर विद्वानहरूले निर्णय गरेका छन्। जस्तो शैलस्तम्भ क्रियारम्भे केदुम बाटो नियोजित, हामीलाई थाहा छ शैलस्तम्भ क्रियारम्भे पनि संस्कृत हो, नियोजित पनि संस्कृत हो, तर केदुम बाटो त संस्कृत होइन। यो चाहिँ किराँत परिवारको भाषामा केदुम्बाटले माइलो अथवा बलियोलाई जनाउँछ। त्यसैले लिच्छवीकालभन्दा अगाडिको किराँतकालमा पनि हाम्रो यताको सभ्यता माथिल्लो ढङ्गको थियो। त्यहाँ महत्त्वपूर्ण अड्डाहरू थिए, जस्तो कुथेर भन्ने अड्डाको नाम पाइन्छ लिच्छवीकालका अभिलेखमा आएका। कुथेर त संस्कृत शब्द होइन, हामीलाई थाहा छ कुथेरले मुख्य राजस्व आदिको काम गर्थ्यो। मापचोक भन्ने अड्डाको नाम पाइन्छ, त्यो पनि संस्कृत होइन, हामीलाई थाहा छ मामचोकले न्याय सम्बन्धी कामहरू गर्थ्यो। इत्यादि कुराबाट लिच्छवीकाल भन्दा अगाडि किराँतकालदेखि नै यस क्षेत्रको समुन्नत सभ्यता थियो भन्ने हामी भन्न सक्छौ। हामी मध्ये धेरैलाई अहिले त अलिअलि हट्न थालेको छ। के छ भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि, म चाहिँ त्यसलाई बढी पुनः एकीकरण गरेको भनेर भन्न मन पराउँछु, र कतिले विद्वान विदुषीहरूले त्यो शब्द अहिले प्रयोग गर्न थाल्नु भएको पनि छ। नेपाल टुक्रेको अवस्थामा थियो। नेपाल भनेको चाहिँ नेपाल खाल्डो वरिपरिको मात्रै हो भन्ने पनि छ। तर ती अहि मैले कौटल्य अर्थशास्त्रको चर्चा गरे, कौटल्य अर्थशास्त्रमा राजकोषमा राख्नुपर्ने महत्त्वपूर्ण सामग्रीहरूमा नेपालमा बनेका दुईटा कम्बलको काम्लोको बयान छ। काम्लो त हिमाली भेकमा नभइकन बन्दैन, र पछिल्लो कालमा लिच्छवी कालका

0: काल लिच्छवी काल अत्यन्त माथिल्लो काल ल लिच्छवी काल पछि राज्य टुक्रिन सुरु भयो। त्यो सुक्रिन सुरु हुँदाखेरि एउटा त हाम्रो भाषामा पनि अत्यन्त क्षीणता आयो। कस्ता भाषा प्रयोग हुन थाल्यो भने धर्म ज्योतिष कीर्तिश्च ज्येष्ठ मध्य कनिष्ठ के यस्तो शब्द चाहिँ किसिमबाट भाषामा क्षीण हुँदै गयो र समस्त नेपाल नुवाकोट पंक्ति पर्यन्त राधे कृतम भनेर पश्चिम एक नम्बर नुवाकोटसम्म आफ्नो राज्य पुग्दा पनि ज्यादै ठुलो ठान्ने नेपाल खाल्डोमा भएको राज्य एउटा नेपालको दक्षिण पूर्व भेकमा विक्रम सम्बत 1154 नान्यदेवले खडा गरेको सिमरौनगढ राज्य र अर्को नेपालको दक्षिण पूर्व भेकमा नागराजले अथखारी प्रदेश जस्तो यो जावेश्वरताम अगात तेन श्री नागराजेन सेन्जापुरियाम थितिकृता यिनको त पूर्वपट्टि गोर्खासम्म सम्पूर्ण अधिकार भयो। त्रिशुली तरेर नुवाकोट भएर नेपाल खाल्डोलाई पनि दबाउने यहाँ कर उठाउने दक्षिणमा अहिले हामी बुद्धवाद वन इन नेपाल भनेर गौरव गर्छौँ लुम्बिनीसम्म पनि र पश्चिममा अहिलेको भारतको उत्तराखण्ड राज्यको कुमाऊँ गढवालसम्म र उत्तरमा चाहिँ नि चिनको स्वशासित क्षेत्र तिब्बतको चाहिँ मानसरोवर प्रदेश कैलाश प्रदेशसम्म पनि उसको अधिकार भयो। त्यसैले मेरो विचारले मोटामोटी के लिनु राम्रो हुन्छ भने लिच्छवी काल अगाडिको एक ढङ्गको सभ्यता लिच्छवी कालको महत्वपूर्ण सभ्यता त्यसभन्दा पछि क्रमशः राज्य टुक्रिँदै गएर जस्तो पृथ्वीनारायण शाहको बारेमा मानिसले भने पृथ्वीनारायण शाहले हुँदाखेरि त यो भूभागमा 52 भन्दा बढी राज्य खडा भएका थिए। त्यसपछि फेरि नेपालको त्यो गौरव गइरहेको गौरव पृथ्वीनारायण शाहको नेपालको पुनः एकीकरण त्यसको शिलान्यास विक्रम सम्बत 1801 अश्विन 15 नुवाकोटमा भयो। त्यहाँदेखि लिएर नेपालले फेरि चाहिँ विश्व मानचित्रमा आफ्नो चाहिँ नयाँ छटा जो प्राचीन कालमा पनि थियो प्राचीन कालमा हामीहरू के पाउँछौँ भनेदेखि नेपालका भएका जडीबुटीहरू नेपालका चाहिँ कस्तुरी त्यसमा पनि विशेष गरेर कस्तुरी चाहिँ अहिलेको मध्य पूर्व अरब मुलुकसम्म पनि निकास हुन्थ्यो होइन। अब हामी चाहिँ के भने कुबलानन्दको अप्य दीक्षितको कुबलानन्दमा पनि कर्णाहरुन्तु मन्तरे रणितम गहास्व काक स्वयं नेपाल छिरिपाल भाल तिलके पङ्केन सङ्केत ख हिरो लागेकोलाई पनि यो चाहिँ कस्तुरी भनेर शङ्का गर्ने यसरी सभ्यताको चाहिँ चरण हामी गर्न सक्छौँ।
1: अत्यन्त समृद्ध सभ्यता रहेको लिच्छवी काल र त्यसपछि बीचमा केही क्षयीकरण भयो सभ्यताको र त्यो समय जुन लिच्छवी काल पछाडिको समय कस्तो थियो
0: लिच्छवी काल पछिको स्थिति मल्ल आउनु भन्दा अगाडिको काल चाहिँ अब नेपालको दृष्टिकोणले भनौँ न विशेष गरेर केन्द्र त कमसे कम हामी किराँत कालदेखि लिएर जोसुकै आए पनि जुन वंश आए पनि नेपाल खाल्डो नै थियो भनेर मान्न सक्छौँ हामी। त्यो बेलामा विद्याको पनि अत्यन्त क्षय भयो विद्याको अत्यन्त क्षय भयो अब त्यो खोजीको विषय छ किनभने त्यो बेलामा यति महापण्डित भनेर लेखेका मानिसहरूको पनि लेखै अहिले सामान्य विद्यार्थीले लेखेको पनि नसाउने किसिमले त्यस किसिमको आयो। तर त्यो बेलामा पनि के भने धेरै पुस्तकहरू सारिएको त्योमा पनि विशेष गरेर के देखिन्छ भने नारीहरूको त्यसमा ठुलो योगदान देखिन्छ उनीहरूले आफ्ना पतिहरूको मोक्ष प्राप्तिको लागि अथवा आफ्नो परिवारका कसैको लागि कुनै विद्वानहरूलाई लगाउने र नेपालको के भने त्यो कालमा र मल्लकालमा कुनै पनि मल्ल राजाहरूले चाहिँ नाटक अथवा काव्य नलेखेको छैन र त्यसले त एउटा समन्वयवादी दर्शनको पनि के छ भनेदेखि त्यहाँ के हुन्छ मूल संस्कृतमा नाटक अथवा केही लेख्या हुन्छ त्यसमा अब निर्देशकले दिने डाइरेक्सनका वाक्यहरू नेवारी भाषामा गरेको हुन्छ भक्तपुरका धेरै शिलालेखहरूमा त्यो मूल छ संस्कृतमा संस्कृत भाषामा अतःपरम देश भाषा भनेर नेवारी भाषा पनि हुन्छ र कति दोहा जस्ता कुराहरू चाहिँ मैथिली भाषामा र जस्तो पृथ्वीनारायण शाहका बाबु नरुपाल शाह नरुपाल शाहले भक्तपुरको राजालाई चिठी लेख्दा भोजपुरी भाषामा लेखेको चिठी पाइया छ है अहिले त समावेशी यसो गर्न पर्यो भनेर भन्छन्। अब जबकि भक्तपुरको राजा भूपतिन्द्र मल्लको भाषा मातृभाषा नेवारी हो गोर्खाका राजा नरुपाल शाहको मातृभाषा नेपाली हो तर त्यहाँ लेखिन्छ भोजपुरी भाषामा
1: त्यो समयमा पनि नेपाल भाषिक सभ्य

0: ताले निकै समृद्ध
1: एकदम. र फेरि के थिएन भनेदेखि अहिले मान्छेले समावेशी भन्न खोजेर पनि अलिकति द्वेषले रिसले को पनि त्यहाँ मिश्रित छ. विक्रम सम्वत 1727 प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्रको त्यो भइसकेपछि पुण्य होस् भनेर धेरै ठाउँको पानी ल्याएर यो चाहिँ रानी पोखरी बनाए. त्यसलाई सुरुमा रानी पोखरी पनि भनिन्थेन. अहिले पनि धेरै बुढा बुढा नेवारहरूले त्यसलाई नु पोखरी भन्छन्. नु भनेको नयाँ. जब प्रताप मल्लकी नातिनी बुहारीले त्यसको जीर्णोद्धार गरिन् त्यसपछि रानी पुखु भन्न थालियो. रानीको भनेर रानीले गरे हुनाले त्यो भयो. त्यहाँ चाहिँ धेरै अंश 179 चाहिँ नेपाली भाषामा छ. तिन ठाउँमा उनले सायद 4 ठाउँमा राखेका थियो होला. अहिलेसम्म हामीले पाएको 3 मात्रै छ. 4 दिशामा राखेका थियो होला है. अलिकति संस्कृत छ, एक दुई वाक्य नेवारीमा छ. भनेको मतलब व्यवहारको दृष्टिकोण लिएर समन्वयको दृष्टिकोणले चल्ने चाहिँ पद्धति चाहिँ हाम्रो चाहिँ यो नेपालको चाहिँ सुरुदेखिको समन्वयवादी दर्शन किसिमको दर्शनको चाहिँ मल्लकालमा होस् शाहकालमा होस् लिच्छवी कालमा होस् हामी चाहिँ पट्टसँग देख्न सक्छौँ. मानदेव सबैले चिनेकै कुरा हो होइन. मानदेवले विक्रम सम्वत 522 चाउनाडमा उनले चाहिँ विष्णुको पूजा गरे र विक्रम सम्वत 525 उनले आफ्नै आमा मातुश्री राज्यवत्या हितकृत मनस भनेर बावन अवतार विष्णुको मूर्ति बनाए. धेरै विद्वानहरूले यिनी चाहिँ वैष्णव हो भन्ने सिद्धान्त गरेका थिए. तर मानदेवकाले आफैले उनकी दुईटा रानी क्षेमसुन्दरी र गुणवती र उनकी छोरी विजयवती त्यस बेलादेखि नै स्त्रीहरूलाई पनि राम्रो शिक्षा दिइन्थ्यो भन्ने थाहा हुन्छ. प्रख्याता विविध कला विचक्षण तल यिनले शिवलिङ्गको स्वयं मानदेवको नाममा बनेको मान विहार र शाक्त सम्प्रदायका देवीहरूलाई पनि हुनाले एउटै घरमा पनि सबै किसिमको समन्वयवादी दर्शन त्यो चाहिँ लिच्छवी कालदेखि नै देखिन्छ र मल्लकाल भन्दाखेरि काठमाडौँ उपत्यका मात्रै जाने भयो. मध्यकाल भनेपछि पूर्व पश्चिमका अरू राज्य पनि जाने भए र पछि शाहकालमासम्म पनि जस्तो पृथ्वीनारायण शाहले यहाँ विक्रम सम्वत 1825 आश्विन 13 जिते. त्यहाँ जयप्रकाश मल्लले चलाइरहेको थिए. उनी चाहिँ भाएर गए कुमारीलाई ठोकेर. त्यो समन्वयवादी दर्शन चाहिँ एकदम महत्त्वपूर्ण ढङ्गले आइरहेको छ.
2: नेपालको प्राचीन इतिहास र सभ्यता कुनै एउटा कालखण्डको कथा मात्र होइन, यो निरन्तर विकसित हुँदै आएको हजारौं वर्षको यात्रा हो, जहाँ हरेक पाइलामा विविधताको रङ, आस्थाको गहिराई र परिचयको गौरव मिसिएको छ.
0: यही हाम्रो साझा सम्पदा जसलाई जोगाउने र आगामी पुस्तासम्म पुर्याउने हामी सबैको जिम्मेवारी हो.
2: आगामी केही श्रृङ्खलासम्म हामी संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्त्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्तसँग रहनेछौँ.
0: आगामी मङ्गलबार बिहान 7 समाचारपछि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा यही विषय र सन्दर्भको चर्चा गर्न हामी आउनेछौँ.
2: र यहाँहरूलाई पनि त्यस बेला कार्यक्रम सुन्नका लागि सम्झना गरिरहनु होला भन्ने अनुरोध गर्छौँ. हस्त, रत्नावली शर्मा र नवीन दाहाल बिदा माग्छौँ. नमस्कार.

que es bona spau. मनोरञ्जन सहित मात्र रु 999 मै डिश होम को FIFA World Cup 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
0: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ लोकबहादुर छेत्री, भारती उपाध्याय र बुलु मुकारुङको स्वरमा रहेको यो स्वदेश गान भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो कोइली देवीको।

भर्खरै सुन्दै हुनुहुन्छ द्वारिकालाल जोशीको स्वरमा रहेको स्वदेश गान। दामोदर घिमिरेको रचना अनि सङ्गीत हो, गायक स्वयंकै। स्वदेश गानहरू सुनाउने क्रम अहिलेलाई यति नै। अबको केही बेरमा ठिक 8 बजे यहाँहरूले अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
0: A complete piping solutions। तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा नागरिकले सबैभन्दा धेरै आशा गरेको विषयमध्ये एक थियो देशभित्रै रोजगारी सृजना। चुनावका बेला वैदेशिक पलायन घटाउने, युवालाई स्वदेशमै अवसर दिने, सिप, उद्यमशीलता र लगानीलाई जोडेर अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता गरिएको थियो। सरकार गठनपछि जारी गरिएको 100 बुँदी शासकीय सुधार कार्यसूचीदेखि 6 दलको साझा राष्ट्रिय प्रतिबद्धतासम्म रोजगारी, उद्यमशीलता र आर्थिक सुधारलाई उच्च प्राथमिकतामा राखियो। तर सरकार गठन भएको 100 दिन बितिसक्दा यी प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण भए

0: प्रश्न उठ्न थालेको छ। सरकारले सुशासन र प्रशासनिक सुधारमा केही उपलब्धि भएको दावी गरेको छ, तर रोजगारी सृजना, उद्योग व्यवसाय विस्तार, लगानी वृद्धि र आर्थिक गतिविधिमा भने त्यही गतिमा सुधार देखिएको छैन भन्ने आलोचना भइरहेको छ। आर्थिक सर्वेक्षणले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको देखाएको छ, जसले स्वदेशमै पर्याप्त रोजगारी सृजना नभएको प्रश्न देखाउँछ। अर्कोतर्फ बजारको मन्दी, राजस्व संकलनमा कमजोरी, निजी क्षेत्रको सुस्त लगानी र बेरोजगारी सम्बन्धी भरपर्दो तथ्याङ्कको अभावले पनि सरकारको रोजगार नीतिको प्रभावकारितामा प्रश्न उठाइरहेको छ। आउँदा दिनमा सरकारले रोजगारीका क्षेत्रमा वास्तवमै परिणाम दिन सक्छ कि सक्दैन भन्ने आशंका भइरहेको छ। यद्यपि सरकारले दीर्घकालीन योजना अनुसार काम सुरु भएको, नतिजा आउन समय लाग्ने र केही संरचनागत सुधारको आधार तयार भइसकेको दावी गर्दै आएको छ। आजको देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गर्छौँ।
1: अहिलेसम्मको सरकारको जति पनि रोजगारी सृजना गर्ने विषयलाई अब तपाईँले कसरी हेरिरहनु भएको छ? बाचा र जति पनि व्यवहार बिचको दूरी छ कति देख्नुहुन्छ?
2: यो बाचा र व्यवहार चाहिँ निकै पर पर छ, दुई किनार भयो, भेट्ने तुरुन्तै भेटिने खालको देखिया छैन। सायद सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ अहिले। किन भन्दाखेरि हामीले श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन। सरकार अहिले अन्य कुराहरूमा जुन भिजिबल छ, जुन पपुलर छ, जुन कुराको चाहिँ तुरुन्तै भाइरल हुनसक्छ, जुन कुराको चाहिँ यो आजकल त लाइक्स र सेयर बढी आउँछ, त्यसमा चाहिँ बहुत बढी लागेको छ कि जस्तो अनुभूति भइराखेको छ।
1: सरकारले चाहिँ सुशासनमा चाहिँ बडो प्रगति भयो भनेर दावी पनि गरिरहेको छ, तपाईँले सुनि पनि रहनु भयो होला। जसरी पनि 100 दिनमा हामीले कतिवटा काम गऱ्यो, कति नम्बर हामीले आफैलाई दियो भनेर आयो पनि, तर यो रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ एउटा पक्षमा हेर्दाखेरि। अब तपाईँले चाहिँ यसलाई कसरी हेर्नुहुन्छ, यो असन्तुलन किन आयो होला?
2: यो चाहिँ सबैभन्दा पहिलो कुरो के हो भन्दाखेरि, सरकारले श्रम र रोजगार क्षेत्रलाई सिरियसली लिएर उसको प्राथमिकतामा सुशासन भयो, तर सुशासनका लागि पनि चाहिने जुन आधारभूत कुराहरू मध्येमा सबभन्दा पहिलो चिज चाहिँ के हो त भन्दाखेरि, एउटा मान्छेको बाँच्न पाउने अधिकार हो। र बाँच्न पाउने अधिकार चाहिँ कसरी चाहिँ निहित हुन्छ भन्दा, एउटा परिवारमा एक वा दुई वा तीन जनाले कमाएर अनि बाँकीलाई चाहिँ बाँच्नलाई आधारभूत कुराहरू प्रदान गर्ने हो। भनेपछि यो बाँच्न पाउने अधिकारको कुरा त श्रम र रोजगारसँग जोडिएको हुन्छ। त्यो चिजलाई नै अलिकति नहेरेर अथवा राम्रोसँग प्रायोरिटी नदिएर, त्यसलाई प्राथमिकतामा नराखेर अन्य कुराहरूमा चाहिँ बढी जोड दिएका हो कि जस्तो, अब एक प्रकारले हेर्दाखेरि सुशासनको कुरामा एकदम हाई पोइन्ट्स आयो भनेर उहाँहरूले क्लेम पनि गर्नुहुन्छ। सुशासन त आयो, तर त्यो सुशासनले गर्दाखेरि चाहिँ कति रूपमा चाहिँ दिगो रूपमा हाम्रो जनताहरूले अनुभूति गर्ने गरी विकास प्राप्त भयो, सन्तुष्टि प्राप्त भयो भन्ने पनि त हेर्नुपर्ने होला। सुशासन नै नहुँदाखेरि पनि एउटा मान्छे आनन्दसँग बस्छ भनेदेखि त्यो पनि त एउटा आस्पेक्ट होला नि त। भनेपछि हामीले यसलाई दुइटै तरिकाबाट हेर्नुपर्छ। त्यसको अर्थ म सुशासनको विरोधी भन्ने त होइन, तर सुशासनको नाममा चाहिँ कस्नी मात्रै गरेर श्रम र रोजगारको क्षेत्र जसले चाहिँ एउटा मान्छेलाई बाँच्न पाउने अधिकारसँग चाहिँ जोड्छ, त्यो चिजमै चाहिँ प्राथमिकता छैन भने कसरी सुशासन भयो त? यो त प्रश्न उहाँहरूले एकचोटि ध्यान दिनुपर्ने होला। भनेको प्रमुख प्रश्नमा बाहिर देखिने सेन्टेन्समा मात्रै काम गरेर हुन्छ कि त्यसका नुआन्सेसहरू, जुन त्यसका भित्रका अन्तर्निहित कुराहरू, विषयवस्तु हुन्छ, त्यसमा पनि काम गर्नुपर्छ भन्ने कुरा चाहिँ अलिकति मलाई चित्त बुझिरहेको छैन।
1: यो अलिकति यो सहयोगी कार्यसूचीको पनि कुराकानी गरौँ। यसमा चाहिँ विशेष गरी सरकारले के भनेको थियो भने, रोजगार सेवा केन्द्र रूपान्तरण गर्ने, एकद्वार व्यवसाय प्रणाली त्यसलाई पनि अलिकति व्यवस्थित गराउने भन्ने कुरा छ। यी कुराहरू चाहिँ व्यवहारमा उत्रिए भनेर चाहिँ तपाईँले नजिकबाट पछ्याउनु भएको छ कि छैन?
2: यसो अब मैले चाहिँ यो भनेको कस्तो भने, पहिलेदेखि आइरहेको, मैले लास्ट टाइम पनि हजुरलाई भनेको थिएँ नि, एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ। एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ. यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन, नेचुरल्ली हुने प्रोग्रेस भइराखेको छ. भनेपछि जस्तो एक्जाम्पलको लागि मलाई यहाँलाई एउटा डेटा नै भनिदिन्छु. मैले हेरिराखेको थिएँ 128 जनालाई युएमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो. योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र भनेपछि यसलाई प्रोग्रेस मान्ने कि यो नेचुरल प्रोग्रेस भन्ने, इन्टरभेन्ट प्रोग्रेस भएको छैन. जस्तो अब रह्यो माइग्रेन्ट रिसोर्स सेन्टर लगायतका सबै सूचना केन्द्रहरूका कुरा, रोजगार सूचना केन्द्रहरूका कुरा, त्यो त अगाडिको कार्यक्रममा 5 वर्ष योजना 3 वर्ष योजना रणनीतिक योजनाहरूमा आइसकेका कुरा हो नि. त्यो इम्प्लिमेन्टेसन नगएको रोकेको भए त गाली गर्नुहुन्थ्यो, उहाँले रोक्नु भएन त्यसका लागि त उहाँलाई भन्छ काम अरू गरिदिनु भएन, नरोक्दैकैलाई उहाँलाई हामीले मानिदिनुपर्ने खुसी भइदिनुपर्ने हो भने त त्यो अर्कै कुरा होला. तर उहाँले नयाँ कुरा इनोभेटिभ रूपमा ल्याएर केही पनि गर्नुभएको छैन, यो क्षेत्रमा केही पनि देखेको छैन. यो नेचुरल प्रोग्रेस हो, यो नेचुरल प्रोग्रेसकै रूपमा हेरिनुपर्छ. अब यो रोजगारीको एक त मलाई यो उहाँहरूले दिनुभएको डेटा स्टेटिस्टिक्समा खासै त्यति छैन, किनभने यो डेटा स्टेटिस्टिक्स भनेको छोप्ने कुरा हो होइन, जुन कुरा नदेखाउनु पर्ने ठाउँमा छोप्ने कुरा हो. त्यो कारणले यसो मलाई चाहिँ छैन. त्यो कारणले अब यो नम्बरमा भन्दा पनि उहाँहरूले साँच्चै नै रोजगारी प्रत्याभूति कतिजनालाई दिनुभयो, साँच्चै मैले रोजगारी पाउँछु भन्ने आशा कतिलाई जगाउनु भयो भन्ने कुराले चाहिँ इन्डिकेट गर्नुपर्छ होला जस्तो मलाई लाग्छ. अलिकति रुट साउन्ड गर्ला, तर एउटा कुरा के पनि बुझ्नु पऱ्यो भने एयरपोर्टमा चाहिँ वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ त छैन नि, भनेपछि यहाँ रोजगारी पाएको भनेर क्लेम कसरी गर्ने? त्यो नम्बर घट्दै जाओस् न अनि पो हामीले गर्व साथ भन्न पाइन्छ नि त यहाँ त रोजगारीको अवसर बढेछन् भनेर. अहिले कन्स्ट्रक्सन जुन सेक्टरले चाहिँ एक प्रकारले आन्दोलितै भयो, अहिले अहिले आएर प्रधानमन्त्रीजीसँग भेटेपछि अलिकति थामथुम भएका छन्, त्यहाँ कति प्रोग्रेस भयो त? त्यहाँ चाहिँ इम्प्लोएबिलिटीकै कारणले गर्दाखेरि कतिजना चाहिँ मान्छेहरूले नयाँ थप रोजगारी पाए त, राष्ट्रिय गौरवका परियोजनाहरू कति अगाडि बढे त भन्ने कुरा इन्डिकेटर होला नि होइन. त्यहाँ त खोइ देखिएन त, प्रोग्रेस काहीँ पनि देखिएन. भर्खर अस्ति भर्खरै 100 दिन सकिने सङ्घारमा गएर चाहिँ बल्ल निर्माण व्यवसायसँग चाहिँ सल्लाह भएर ल अब चाहिँ हाम्रो केही होला कि भनेर निस्किनु भएको छ भनेपछि यो 100 दिनलाई चाहिँ हेरेर उहाँहरूले अलिक तात्तातै काम गर्नुभएको हो. 100 दिन नराख्नु भए पनि हुन्थ्यो भन्ने मैले पहिला पनि भने हो. 100 दिन अथवा 100 वटा कुरा यस्ता भन्ने कुराहरू चाहिँ पपुलर कुराहरू हो. अब अहिले हुन त जमानै त्यस्तै खालका छ, पपुलारिटी भाइरलिजम अनि त्यसपछि आएर एउटा खालको ट्याग लाइनहरू खोजेर अनि त्यसमा चाहिँ हिट्स हुने खालका कुराहरू छन्, त्यति कुराले गभर्नेन्स हुँदैन, त्यो गुड गभर्नेन्सको इन्डिकेटर होइन. यो चाहिँ के हो त भन्दाखेरि हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो, कुरो एउटै हो, खासै प्रोग्रेस छैन.
1: यो पहिलाको सरकारको र अहिलेको सरकारको अलिकति दाँच्न मन लाग्यो क्या. अब त्यो तपाईँको पहिलेको सरकारले के गरेका थियो र हामीलाई तपाईँहरूले 100 दिनभित्र हामीले के गर्यौँ भनेर सोध्नुहुन्छ भनेर पटक पटक त्यो बैठकमा पनि अहिलेका मन्त्रीहरूले बडो हुर्की लगाउनुहुन्छ, त्यसरी चाहिँ उत्तर दिने गर्नुभएको छ प्रतिपक्षहरूले. पहिलेकाले कति रोजगारी सृजना गरेका थियो र तपाईँहरूले हामीलाई सोध्नुहुन्छ, हाम्रो त भर्खर 100 दिन मात्रै भयो भनेर भन्नुहुन्छ. त्यो 100 दिन मात्रै भयो भनेर चाहिँ उहाँहरूले छोडिदिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको, तपाईँले खै त गरेको भनेर प्रश्न गर्ने.
2: यो कुरामा चाहिँ एकदम स्पष्ट के हुनुपर्छ भन्दा अहिले जुन जनआक्रोशको बलमा उहाँहरू आउनु भएको यो उहाँ जनताले सेन्सिबल्ली उहाँहरूलाई छानेर पठाएको होइन, जनआक्रोशको भरमा बनेको नयाँ संरचना, पुरानालाई भत्काएर नयाँ बनाएको संरचना हो. र त्यो संरचना के को आधारमा बनाउन खोजिएको हो भन्दा जनताको अपेक्षा चाहिँ पहिलाका भन्दा फरक होस् भनेको, एउटै कुरालाई एउटै प्रडक्टलाई रिप्याकेजिङ खोजेको होइन, नयाँ प्रडक्ट खोजेको हो. तर अहिलेसम्मको कुराहरू के देख्यो त भन्दाखेरि एउटै चाहिँ प्रडक्टलाई रिप्याकेजिङ मात्रै गरेर देखियो, त्यो कारणले गर्दा उहाँहरूलाई यो कुराको छुट छैन. उहाँहरूले के भन्न पाउनुहुन्न, उहाँहरूलाई के अधिकार छैन भन्दा 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन, त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको. बरु के भन्नुहोस् हामी 100 दिनमा सक्दैनौँ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ, भन्नुहोस् न हामी तयार छौँ नि सोच्नलाई, बोलाउनुहोस् हामी पनि सँगसँगै बसेर सोचिदिउँला. तर के होइन भन्दाखेरि दौडिने गति दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडाङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन, त्यो आफ्नो गतिलाई पनि हेर्नु पर्यो. मेरो आफ्नो क्षमता कति छ भने पनि हेर्नु पर्यो. उहाँहरूको चाहिँ बौद्धिक क्षमता राम्रो होला. बौद्धिक क्षमता भनेको विवेकशील हुनु होइन, बौद्धिक हुनु भनेको सूचनाको चाहिँ सूचनालाई प्रोसेस गरेर उहाँहरूले सही अर्थमा कसरी लगाउने भन्ने एउटा सिद्धान्त ड्र गर्न सक्नु होला. तर त्यसले व्यावहारिक रूपमा लागू गर्नलाई चाहिँ जान्नुहुन्छ उहाँहरू भन्ने जरुरी छैन. कुनै एउटा हिस्ट्रीको एकदम विद्वान मान्छे आएर उहाँले चाहिँ क्लासरुममा गएर अर्कोलाई पढाउन सक्नुहुन्छ भन्ने कुरो होइन नि त. जाने मान्छेले चाहिँ पढाउन सक्छ भन्ने जरुरी छ, र पढाउने भने त छुट्टै स्किल हो नि त. सो नलेज हुनु, स्किल हुनु, विवेकशील हुनु, वाइज हुनु आर अल डिफ्रेन्ट. त्यो कुरालाई एकै ठाउँमा भद्रगोल राखेर हेरेर मैले यो गरेँ भनेर बाहिर सुगर कोटिङ गरेर देखाएर हुँदैन, उहाँहरूलाई छुट छैन. पहिलाकाले नगरेकै भएर उहाँहरूलाई आएको हो भने अपेक्षा अनुसारको काम गरेर उहाँहरूले देखाउनुपर्छ. यसमा त एक्सक्युज गर्ने कुरा छ र छैन जस्तो लाग्छ मलाई चाहिँ.
0: भनेपछि माखै मरेन सय दिनभन्दा बढी दिनमा.
2: माखो धपाइयो, मर्न त किन मर्नु पर्थ्यो र धपाइयो, अलिअलि धपाइयो. तर कस्तो खालको कुरो भयो भन्दा, जुन कुराको चाहिँ योजना हुनु पर्थ्यो त्यो नभएर पपुलर योजना भयो भन्ने कुरा हो. उहाँहरूको आफ्नै चाहिँ के भन्छ पार्टीले के भनेको छ भने सबै नेपालीहरूको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायको सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भनेर आफूलाई भन्नुहुन्छ उहाँहरू. उहाँहरूको वेबसाइटमा जानुभयो भने फर्स्टमा खोल्ने कुरै यही हो. यो कुरामा उहाँहरू कतिको सामाजिक न्याय दिइराख्नु भएको छ, उहाँहरू कतिको उदार अर्थतन्त्रमा विश्वास गरिराख्नु भएको छ, उहाँहरू कति यो समतामूलक उन्नतिप्रति चाहिँ कटिबद्ध देखिनु भएको छ भन्ने कुराको सङ्केत देखिनुपर्ने समय थियो. यो सङ्केत चाहिँ देखिएन. अहिले हामीले एक्सपेक्ट के गरे होइन भन्दाखेरि आएको सय दिनभित्रैमा पूर्व पश्चिम राजमार्ग चाहिँ छ लेनको भयो, मध्य पहाडी चाहिँ अर्को लेनको भयो भनेर त्यो खालको विकास खोजेको पनि होइन. अर्को के खोजेको पनि होइन भन्दाखेरि उहाँहरू आउने बित्तिकै धमाधम उद्योग धन्दा चाहिँ करिडोरमा तिन महिनाभित्रमा दुई एक महिनामा उद्योग धन्दा खोल्ने, अर्को महिनामा चाहिँ नेपालीहरूलाई सबैलाई रोजगारी पाउँछ भनेर खोजेको पनि होइन. अर्को कुरा के पनि होइन भन्दाखेरि भोलि उहाँहरू आउने बित्तिकै नदी नालाको चाहिँ बाढी आफै रोकिन्छ भने पनि होइन, भूकम्प आउँदैन भने ग्यारेन्टी गर्ने भने पनि होइन. भने यी सबै कुरा नेचुरल कुरा हो, नेचुरल प्रोग्रेसका कुराहरूलाई उहाँहरूले क्लेम गर्न पनि मिल्दैन. यसका लागि के गर्नु पर्थ्यो होला भन्दाखेरि, उहाँहरूले पहिलो सय दिनमा हामी एउटा खाका बनाउँछौँ, हामी सोध्छौँ के गर्ने भनेर, कसरी गर्ने भनेर भन्ने हुनु पर्यो. या त उहाँहरूको त्यो सय जुन बुलेट छ त्यो के गर्ने भन्ने बुलेट हो, कसरी गर्ने भन्ने त बुलेट होइन. भनेपछि त्यो कसरी गर्ने भन्नेमा चाहिँ ध्यान दिनुपर्नेमा के गर्ने भन्नेको अचिभमेन्ट गएको छ, त्यो त उहाँको त्यो बाचापत्रमै थियो नि. भनेपछि यो नौलो कुरा भएन. र जसरी उहाँहरूले यो 70 out of 100 points हामीले स्कोर गऱ्यौँ भन्नुभएको छ, 87.2% चाहिँ अचिभ गऱ्यौँ भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ मैले त बुझेको छैन. अब म कम बुझा पनि हुनसक्छु, तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन. यो कारणले उहाँहरूले अहिले भनिराख्नु भएको यो जुन सय दिन भनेर उहाँले भनिराख्नु भएको छ, यो एउटा नारा हो. पहिला पनि भनेको थिएँ मैले, नाराले चल्दैन. जसरी चुनावी घोषणा पत्रमा उहाँहरूको प्रतिबद्धता चाहिन्छ भनेको थिएँ, प्रतिबद्धता होइन यो नारा मात्रै रह्यो. त्यो कारणले यो वी आर नट मुभिङ एनीवेयर टाइप पनि गइएन.
0: कहाँनिर चुक्यो सरकार?
2: सरकार चाहिँ सबैभन्दा ठुलो के भयो भने, उसले आशा यति धेरै जगाइदियो, यसरी धेरै जगाइदियो र यो 100 point भनेर पपुलर कुराहरू गर्यो नि, त्यसले गर्दाखेरि उसले चुक्यो. गर्नु के पर्थ्यो भन्दाखेरि, हामी आएर चाहिँ यो आजको भोलि नै सबै कुरा फेरिने होइन भनेर समाजलाई कुरा बुझाएर बिस्तारी बिस्तारी समाजलाई चाहिएको के, रुचि के हो, क्षमता के हो भन्ने चिजहरू हेरेर त्यसको मूल्याङ्कन गरेर त्यसका आधारमा योजनाहरू बनाएर अघि बढ्नुपर्ने. यहाँ चाहिँ के भयो त भन्दा, आउने बित्तिकै वातहुत्त लाएर एकदम अपेक्षा बढाइदिएर अनि पोलिटिकल कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यो छिरेर, सामाजिक कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यहाँ छिरेर प्रायोरिटी त्यतातिर डाइभर्ट भयो कि भन्ने मलाई लागेको छ. उहाँहरूको इन्टेन्सन खराब छैन, तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन.
0: यसमा पनि अलिकति बढी नीतिगत कमजोरी भनेर भन्ने कि कार्यान्वयन क्षमताको अभाव भन्ने कि राजनीतिक प्रशासनिक बनाउन अथवा संरचनागत समस्या किमा अलिकति बढी जोड दिनु.
2: उहाँहरूलाई के थाहा थियो भन्दाखेरि, आउने बित्तिकै भोलि निजामती कर्मचारीको सेट चेन्ज हुँदैन, कर्मचारीहरू त्यही नै हो, त्यसपछि आएर समाज त्यही नै हो, समुदाय त्यही नै हो. भनेपछि त उहाँहरूले नदेखेको समाज नयाँ लिएर आएर माथिबाट टपक्क टाल्ने त होइन नि त. भनेपछि यही समाज, यही कर्मचारी तन्त्र, यही न्यायपालिका, यही व्यवस्थापकीय जिम्मेवारी लिएर बसेका मान्छेहरूबाट काम लगाउनु पर्थ्यो भने उहाँहरूलाई पहिला कन्भिन्स गर्नु पर्थ्यो. उहाँहरूलाई खोइ कन्भिन्स गरेको त आज पनि कति ठाउँमा जाँदा इन्फर्मली हामी बुझ्छौँ होइन उहाँहरू कन्भिन्स्ड हुनुहुन्न गभर्मेन्टले गर्न खोजेको के भन्ने नै क्लियर छैन होइन अनि त्यो क्ल्यारिटी नै नभएको ठाउँमा उहाँहरू डिसिजन लिएर अख्तियारको धाउनुहुन्छ त जिम्मेवारी पहिला पनि लिँदैन थियो अहिले पनि लिँदैनन् नि भनेपछि के हो त भन्दाखेरि यो चाहिँ उहाँहरूको प्रशासनिक क्षमताकोमा भएको कमजोरी हो उहाँहरू अरूलाई नपत्याउने जान्नेसँग भनेको अरूलाई नपत्याउने अरूलाई विश्वास नगर्ने आफू पनि ढङ्ग नपुग्ने भएपछि त बिग्रिने नै भयो नि यो त कस्तो भन्दा म्युचुअल हुनु पर्थ्यो उहाँहरूले आफूले नसकेको ठाउँमा अरूलाई सोध्नु पर्थ्यो आफूले नजानेको कुराहरूसँग विमर्श गर्नुपर्थ्यो सबै कुरा मैले नै जानेछु म मात्रै जान्ने हो भन्ने खालको एटिट्युड देखिएको हो कि कहीँ कहीँ त्यस्तो खालको देख्छु अब मैले अरू क्षेत्रमा कुरा गरिरहेको छैन मैले श्रम रोजगारको क्षेत्रमा कुरा गरिरहेको छु श्रम रोजगारको क्षेत्रमा चाहिँ मैले अहिले भनेका पिक्चर चाहिँ क्लियरली देखिन्छ उहाँहरूले जाने छु भन्नुहुन्छ तर ढङ्ग पुगिरहेको छैन
1: त्यसो भए पर्याप्त गृह कार्य बिना नै यो जब भनौँ न तपाईँले भनेअनुसार अत्याधिक महत्त्वाकाङ्क्षी कार्यसूचीहरू ल्याइयो र केही निर्णय चाहिँ अत्याधिक यो भनौँ न महत्त्वाकाङ्क्षी सँगसँगै मन्त्री परिषदबाटै भए तर कार्यान्वयन चाहिँ तहसम्म पुगेन भनेर बुझ्नु पर्यो
2: यो कसो अरे कार्यान्वयन तहमा पुग्न सक्दैन भन्ने कुराको एसेसमेन्ट हामीले गर्न सक्छौँ भने मन्त्रीहरू त्यो मन्त्रालयमा बस्ने मान्छेहरूले पनि सक्छन् होला नि त भनेपछि त्यस्तो डिसिजन त्यस्तो प्रोभिजन्सहरू त्यस्ता प्रावधानहरू नै किन ल्याउने जुन कुरा ग्राउन्ड लेभलमा एउटा चाहिँ घरधुरीसम्म पुग्ने गरी जान सक्दैनन् भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त उहाँहरू पुरानो कुरा चाहिँ नमान्ने त्यो पुरानो मान्छे चाहिँ नमान्ने अनि पुरानै चाहिँ सबै कुरा चाहिँ ग्राउन्डमा अनिखेर प्रोग्रेस खोजेर हुन्छ त हुँदैन नि त्यो तयारी पुगिरहेको छैन र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ होइन अब एक दुई ठाउँमा त झन् हामीलाई त नामै तोकेर फलानु फलानुले के गर्छ हामीलाई थाहा छैन भनेर चाहिँ खिचिटिउरी समेत गरिदिनु भयो होइन अब हामी कसैलाई कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ हाम्रो काम भनेको के त भन्दा श्रमिकहरूको हक अधिकार संरक्षण हुनुपर्छ त्यसमा पनि अझ वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म मभन्दा तल तह तबकासम्मको मान्छेको जीविको चाहिँ चलिरहेको छ म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु 19,16,90,00,00,000 रेमिटेन्स आएको रहेछ पहिलो 10 महिनामा जुन यो चाहिँ 82-83 पहिलो 10 महिनाको कुरा गरिरहेको छु मैले अर्को रहेछ 2,57,49,00,00,000 चाहिँ वैशाखमा मात्रै चाहिँ रेमिटेन्स आएको रहेछ अर्को रेमिटेन्सको चाहिँ यो हेर्ने हो भनेदेखि हामीले रेकर्डमा भएका कुराहरूलाई हामीले यसरी मान्ने हो भने कसरी इन्क्रिज भएछ भन्दा 33% इन्क्रिज भएछ जुन चाहिँ अहिले झन्डै झन्डै 13.26 बिलियन अमेरिकी डलरको रेन्जमा पुग्न लागेको छ राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसिया छ राष्ट्र ब्याङ्कले भने मैले होइन त्यसै गरी अर्को के छ त भन्दाखेरि 37,04,55,00,00,000 चाहिँ फरेन एक्सचेन्ज चाहिँ रिजर्भ छ भन्छ होइन अनि त्यसपछि यो चाहिँ वैशाखसम्मको तथ्याङ्क मैले हेरेर लिएर आएको हो अर्को यो चाहिँ 24.19 चाहिँ युएसडी बिलियन युएस डलरको कुरा हो यो है अर्को 729,28,00,00,000 चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे त्यसै गरी 863,56,00,00,000 चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे यो यति सबै भइसकेको कुरा कसले गरिदिएर भएको अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट्ट बढ्यो जस्तो लाग्यो होइन यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ त्यहाँतिर ध्यान नदिएका कारणले गर्दाखेरि यो बढिरह्यो यसलाई पैसा आयो भनेर खुसी हुने एउटा ठाउँमा होला अर्कोतिर के बुझ्नु पर्यो भन्दाखेरि यो निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेका छ उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने होइन यो कुरा चाहिँ अलिकति राम्रोसँग चित्त बुझ्दो तरिकाले यहाँ आइराखेको छैन अब रेमिटेन्स इन्फ्लोको हामीले कुरा गर्छौँ रेमिटेन्सलाई नै एकदम सेन्टरमा राखेर सधैँ कुरा भइराखेको भएर मैले त्यहीबाट कुरा गरेको हाम्रो आजको अर्थतन्त्रको लगभग 1/3 भनेर कुरा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो अब त्यो 1/3 अर्थतन्त्रको प्रोडक्टिभिटी अब यो सर्प्लसलाई त हामीले के प्रोडक्टिभ मान्न मिल्दैन, त्यो त सर्प्लस बस्या चिज हो, भोलि डलरको भाउ बढ्दियो भनेदेखि त्यति बेलामा त्यहाँबाट नफालिउँला भन्ने कुरा मात्रै रहला, तर त्यसले पनि त पर्चेसिङ क्यापेसिटी त बढाउँदैन नि त, आखिर किन्ने नेपालभित्रको प्रडक्ट होइन, किन्ने बाहिरकै प्रडक्ट भएपछि अमेरिकी डलरै तिरेर किन्नु पर्ला, भनेपछि त्यो पैसा त आखिर त्यतिको ठुलो भ्याल्युमा त जाँदैन, र होला भोलि इन्डियन करेन्सीमा हामीले किन्यौँ भने थियौँ अमेरिकन करेन्सी चाहिँ हामीसँग रिजर्भ हुँदाखेरि अलिकति त्यो फरेक्सले गर्दाखेरि अलिकति फाइदा होला, तर त्यसले कति नै लाभ होला र भनेपछि रेमिटेन्स आयो भनेर मख परेको चाहिँ अलिकति नसुहाएको पो हो कि होइन, रेमिटेन्स बढ्नु भनेको त मान्छे बाहिर जान नछोड्नु पनि होला नि त, त्यतातिर चाहिँ हेर्नु पो पर्ने हो कि हामी रोजगारी सिर्जना गर्ने भनेका छौँ, आजको मितिसम्म बल्ल बल्ल दुई चार चरणमा चाहिँ यो निजी क्षेत्र र उद्योग व्यवसायीहरूसँग बल्ल बल्ल छल 100 दिनको दौरानमा छलफल भएको देखियो, भनेपछि त्यसले कति उहाँहरूलाई ऊर्जा दियो होला, कतिले इन्भेस्टमेन्ट प्लान गर्नुभयो होला, अब योभन्दा अगाडिका कुराहरूमा जसरी भए करप्सनका कुराहरू भए के भए, अब एउटै इक्जाम्पलै दिएर हेर्नु भने जस्तो यो पासपोर्ट छपाईको कुरामा हामीले त यहाँ एउटा प्राइभेट कम्पनीलाई मात्रै त रिलेसन बिगारेनौँ नि, यसले त हाम्रो द्विपक्षीय रिलेसन दो त्यो सम्बन्धमा समेत प्रश्न उठ्यो नि जर्मनीको कुरामा, भनेपछि यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेर अनि हामी फरेन इन्भेस्टमेन्ट आउँछ हाम्रो रेमिटेन्सबाट सदुपयोग गर्छौँ उद्योग धन्दा खोल्छौँ भनेर खुसी हुने अवस्थामा म चाहिँ छैन।
0: यो वैदेशिक रोजगारीको पाटोलाई मैले एकछिन दोस्रो खण्डमा म जोड्छु भनेको थिएँ, तपाईँले प्रसङ्ग रेमिटेन्सको जोडिहाल्नु भयो, एउटा नागरिक भइकन खोजे अनुसारको रोजगारी र रोजगारी पाए पनि चाहे अनुसारको पारिश्रमिक नभएका कारण व्यवस्थित रूपमा तिमी विदेश जाउन भनेर भन्ने सरकारले हो नि, अनि अर्को पाटो भनेको विदेश जाने जुन चरण छ प्रक्रिया छ सुरुदेखि अन्तिमसम्म ठगिनु पर्ने श्रमिकहरू नागरिक व्यक्ति राज्यले के भन्छ दोष चाहिँ श्रमिकहरूलाई लगाउँछ नि त, तिमीहरूलाई नजाऊ भनेको हो भन्छ नि त, फेरि विदेश जान्छ दुःख पाउँछ, अब भनेअनुसारको यहाँ सिप सिकेर सिप सिकाएको छ भन्छ सरकारले, सिप सिकेको विदेशमा गएर काम लाग्दैन, उहाँ गएर दुःख पाउँछ भनेअनुसारको जागिर पाउँदैन, कम तलबमा काम गर्नुपर्ने हुन्छ, कति हुन्छ जे होस् यहाँ जति हुनुपर्ने हो भनेर चाहिँ भनिन्छ त्यो अनुसार त्यहाँ उसले पाएको हुँदैन, मेहनत गरेर कमाएको पैसा परिवार पाल्नुपर्छ, रेमिटेन्सको रूपमा देशलाई पठाउँछ, अनि त्यही पैसाबाट सरकारलाई कर पनि तिरेको हुन्छ उसले, त्यहाँबाट पनि कटौती भएर सरकारले गइरहेको हुन्छ, अनि त्यही श्रमिकले मलाई समस्यामा परे म समस्यामा छु न उद्धार गरिदेऊ न सरकार भन्दाखेरि चाहिँ एक वर्ष होइन दुई वर्ष होइन वर्षौँसम्म चाहिँ त्यो सुनिँदैन क्या, त्यो समस्या छ, खै त के गर्यो त अनि वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले यो 3 महिना 4 महिनाको
2: वैदेशिक रोजगारीको क्षेत्रमा मिटिङ गर्यो, धेरैजनालाई बोलायो, मल्टी स्टेक होल्डर कन्सल्टेसन भन्यो बारम्बार, अब विभिन्न समूहसँग छलफल गर्यो, तर छलफल पनि कसरी गर्यो भन्दाखेरि हाँसोड लाग्दो कुरो न एजेन्डा सेट छ न ओरिएन्टेसन, यो ओरिएन्टेसनको लागि हामी तपाईँहरूलाई बोलाउँदैछौँ भन्यो न के गर्यो, विज्ञहरूसँग छलफल बनाएको छ, व्यवसायहरूसँग छलफल बनाएको छ, छलफल गर्यो तर त्यसको निष्कर्ष के भन्ने पनि छैन, हामीसँग रोड म्याप मैले अघि नै भने नि हामी योजना बिना दौडिरहेको छ के, मैले अघि नै पनि भने फेरि यो डिस्क्लेमर चाहिँ मैले अरू क्षेत्रमा क्लेम गर्न सकिरहेको छैन तर श्रम रोजगार क्षेत्रमा चाहिँ यो हुँदै भएको छैन क्या, केही पनि भएन, अब यो 100 दिन त भयो नि भर्खर भनेर भन्ने त्यो बहाना दिएर भएन, उहाँले 100 दिनमा यो गर्छु भनेर क्लेम त उहाँहरूले नै गर्नुभयो नि, हामीले मागे त होइन नि त, उहाँहरूले मागेको क्लेम अनुसार त काम हुनु पर्थ्यो नि त, त्यो पनि भएन, भनेपछि अहिले वैदेशिक रोजगारी उहाँहरूको प्राथमिकतामा परेन, वैदेशिक रोजगारी भन्दा पनि उहाँहरू चाहिँ यहाँ भर्ना प्रक्रिया र भर्नाको चरणमा हुने कुराहरू व्यवसायमा मात्र फोकस्ड हुनुभयो, हामीले कि रेमिटेन्सको कुरा गऱ्यौँ कि भर्ना प्रक्रियाको कुरा गऱ्यौँ, भर्ना प्रक्रिया र रेमिटेन्सभन्दा बाहिर सामाजिक आर्थिक रूपमा मानवीय रूपमा चाहिँ श्रमिकहरू हुँदैनन्, त्यसको विषयमा कुराकानी एक थोपा केही पनि भएन, यो चाहिँ राम्रो भएन, वैदेशिक रोजगारीमा उहाँहरूले केही पनि काम गर्नु भएन, शून्य काम भयो, अब मिटिङलाई काम मान्ने हो भने ल 10% मानौँ तर 90% त उहाँहरूले केही पनि गर्नुभएको छैन, हुन त समस्या पनि छ किनभने मन्त्री नै दुईवटा हुनुभयो होइन, त्यो कारणले पनि केही कुरामा इम्प्याक्ट भयो होला, अलिकति अप्ठ्यारो पऱ्यो होला, तर त्यसले उहाँहरूलाई एक्सक्युज दिँदैन किनभने हामी योभन्दा अगाडिको सरकारमा छैनौँ नि त, उहाँहरूले नै भनेको जस्तो फरक सरकारमा हुनुहुन्छ भने उहाँहरूले त त्यो त निरन्तर गर्नुभयो होला, अफिसियल डकुमेन्ट्सहरू होला, उहाँहरूको इन्स्टिट्युसनल मेमोरी होला के होला, त्योलाई त कन्टिन्यू गर्नुभयो होला नि त, भनेपछि त्यो एक्सक्युज उहाँहरूलाई दिन मिल्दैन, अरूको पहिलाकालाई गाली गरेर 35 वर्षसम्म के भयो भन्ने कति ठाउँमा देख्छु कि मैले कहिले कहिले साथीहरूलाई भन्दा अलि चित्त बुझेन भन्ने कुराहरू गर्दा 35 वर्ष के गरेको थियो त भन्नुहुन्छ त्यो 35 वर्ष नगरेको भएर त उहाँहरूलाई बोलाएको त अब गरेर देखाउनु पऱ्यो नि त ल देखाउने भनेर आजको भोलिमै जादु गर्नुहोस् भनेको होइन तर ल म 1 वर्षमा यो चाहिँ यसरी यसरी गर्छु भनेर त चित्त बुझ्दो गरी भन्नु पऱ्यो नि त नारा दिएर भएन नि त हजुर नारा मात्रै दिनुभयो के पनि काम भएन
0: कार्यक्रम देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौँ उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो
3: Classic Techco 16th anniversary offer. Jatima chayo, tetima payo. Budget ra package ta paike rozaiko. Abo internet TV ra Wi-Fi 6 router pani tetimai paincha. Classic Techco kunai pani plan kharidma harek hapta 3 janalai 3 mahina internet bonus ra masik 1 janalai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jatima chayo, tetima payo.
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ
4: विद्युतीय उपकरण बन्द गरौँ टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ
0: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
0: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौ।
3: तपाईँको वैदेशिक रोजगारीमा गएका श्रमिकहरू कति छन् भनेर यो तथ्याङ्क कार्यालयले 23-24 लाख भनेर देखाउँछ, तर वास्तविक होइन। अब त्यो एनजिओ आइएनजिओ 40 लाख 50 लाख 70 लाखसम्म मान्छे बाहिर छन्, वैदेशिक रोजगारीमा छन् भनेर भनिएको हुन्छ। अर्को भनेको अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने पनि यकिन छैन, अनि औपचारिक क्षेत्रको त अलिकति 4-5 लाख भनेर चाहिँ देखाइरहेको छ, त्यो पनि ठ्याक्कै छैन। एउटा कुरा, सरकारसँग तथ्याङ्क छैन, तथ्याङ्क बिना बनेको नीति कस्तो बनियो र यसले चाहिँ कस्तो समस्या निकाल्छ?
4: अब हामीसँग एउटा चाहिँ के भन्दाखेरि, यो तथ्याङ्कको कुरामा धेरै भयो क्या। मैले काम सुरु गरेको आजभन्दा 20 वर्ष अगाडि श्रम रोजगार क्षेत्रमा काम गर्न सुरु गरेँ, त्यति बेला नै हामी तथ्याङ्क छैन भनिराखेका, अहिले पनि हामी तथ्याङ्क छैन भनिरहेका छौँ। भनेपछि यो 20 वर्ष चाहिँ हामीले तथ्याङ्कको कुरा चाहिँ के पनि अगाडि बढेन त भने, यो होइन। हामीले के गर्यौँ भन्दा तथ्याङ्क नभएको होइन, त्यो तथ्याङ्कलाई हामीले व्यवस्थित गर्न नसकेको हो। हामी तथ्याङ्क व्यवस्थित गर्ने काममा अगाडि नबढ्ने, अनि तथ्याङ्क भएन भनेर चाहिँ हात बाँधेर मसँग केही पनि छैन प्लान कसरी गर्ने भनेर त हुँदैन। अब केही गरी हामीसँग युएमा भएको, मैले एक्जाम्पलको लागि भनेको, युएमा भएको नेपाली पपुलेसनको हामीसँग तथ्याङ्क छैन भने संयुक्त अरब इमिरेट्सको सरकारसँग त होला त, माग्न त सकिएला

0: थियो भनेदेखि एक पाइला पनि अगाडि बढ्दैन थियो, हामी योजनामा कममा छैनौँ। जस्तो उदाहरणको लागि श्रम आप्रवासन नीति जुन आएको छ त्यो नीति तथ्याङ्कको आधारमा बनाएको छ। किन भन्दा हामीसँग एउटा वैदेशिक रोजगारीमा गएको 51-52 सालदेखि रेकर्ड राख्न थालेको श्रम स्वीकृतिको डेटा छ, त्यो डेटामा हामीले एज्युम्ड रेकर्ड राख्न सक्छौँ। जस्तो कतिजना वार्षिक रूपमा फर्किनुहुन्छ, ट्रेन्ड त निकाल्न सक्छ, निकाले पनि छ, कतिवटा स्टडीहरू भएको छ, त्यो ल्याएको स्टडीहरूलाई एक ठाउँमा राखेर हेर्ने हो भने हामीसँग डेटा छ, हामी त्यसमा काम नगरेको हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अहिलेको सरकारले त्यहाँतिर त सोचेकै छैन। हजुर योजनाको कुरा गर्नुभएको छ, सोचको कुरा गरिरहेको छु म, योजना त दोस्रो कुरा तेस्रो कुरा हो, पहिलो सोच ल है म अब यसो गर्छु भन्ने हुनु पऱ्यो नि। साह्रै दिक्क लागेको छ कि अब त, किनभने एउटा पनि अपेक्षा थियो यहाँ अब यो के हुन्छ, युथहरू हुनुहुन्छ त्यहाँ टिममा जाँदा पनि युथ छ होइन, त्यो अरू दायाँ बाएको कुरा होइन, एकदम फोकस्ड कुरा गर्नुहुन्छ भनेर चाहिँ एक्सपेक्ट गरेर गइयो, जाँदाखेरि के पनि छैन, उहाँहरूले सबै कुरा जानेछ अरूले केही पनि जानेको छैनन्, सुन्नु खोज्नुहुन्न, भनेपछि यो ग्याप उहाँहरूले क्रिएट गरिराख्नु भएको छ। यो ग्याप धेरै लामो गयो भने अप्ठ्यारो झन् उहाँहरूलाई हो। हामी सबैजना सहयोग गरेर एकैतिर हेरेर श्रमिकको हकितको लागि काम गर्न खोज्यौँ भने तथ्याङ्कले केही अप्ठ्यारो पार्नेवाला छैन। योजना गर्नु पऱ्यो, सोच राख्नु पऱ्यो, सोच पहिला ओरिएन्टेसन हुनु पऱ्यो, सोच हुनु पऱ्यो त्यता कतातिर हामी अभिमुख हुने। जस्तो 5 वर्षमा चाहिँ हामी नेपालमै चाहिँ विकल्प सहितको रोजगारी चाहिँ ल्याउँछौँ भन्ने कुरा भइरहेको छ भने त्यो विकल्पका लागि हामीले अलिक कतिवटा ग्राउन्ड क्रिएट गऱ्यौँ, केमा त कुन कुन सेक्टरमा होइन, उद्योग धन्दा कल कारखाना कति खोल्ने हो, त्यसपछि आएर पर्यटन उद्योगमा कति इन्भेस्ट गर्ने हो, कृषि उद्योगमा कति हो, अनि त्यसपछि अरू चाहिँ स्मल साना तथा घरेलु उद्योगहरू कतिमा हामीले फोकस गर्ने हो भन्ने खालको स्ट्रक्चर्ड कुराहरू आउनु पऱ्यो नि। त्यो चिज छैन अनि प्रब्लम त्यहाँनेरि हो, त्यो आइसकेपछि नै बल्ल योजनाको कुरा हो। पहिलो चरणमा सोच हुनु पऱ्यो, दोस्रो चरणमा यो प्लान हुनु पऱ्यो र तेस्रो चरणमा बल्ल योजना गर्न सकिएला भने चाहिँ अहिले योजनाभन्दा अगाडि दुईवटा काम गरेकै छैन, त्यहाँ आउनु बाँकी छ।
1: अब यो आउने भनौँ न 1 वर्ष दिनसम्मको अलिकति कुराकानी गर्दाखेरि यो रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रगति होला भनेर अपेक्षा गर्न सकिन्छ अबको 1 वर्षमा?
0: यो अहिलेकै तालले हो भनेदेखि त यो नेचुरल प्रोग्रेस बाहेक केही पनि हुनेवाला छैन। नेचुरल प्रोग्रेस हुन्छ, त्यो कसैले रोकेर रोकिँदैन नेचुरल प्रोग्रेस, तर त्यो बाहेक इन्टरभिन गरेर हामीले त्यसमा चाहिँ हस्तक्षेपकारी चाहिँ योजनाहरू ल्याएर गर्ने हो भने गर्ने ठाउँ अझै पनि छ। अहिले के देखिन्छ भन्दाखेरि हामीले यसलाई सामान्य वर्षको रूपमा हेर्न हुँदैन, यो भनेको हामीले वैदेशिक रोजगारीमा अफिसियली पठाएको यसको अर्थ छ, यो गएको गएको होइन, हामीले नेपालीहरूलाई वैदेशिक रोजगारीमा अफिसियली पठाएको 20 वर्ष भयो, अब सेवा अवधि सकियो, फर्किने बेला भयो, अब प्लान गर्नु पऱ्यो, अनि खालि उहाँहरू प्रोडक्टिभ युज अफ रेमिटेन्सेस भनेर बसिराख्नु भएको छ, खर्च जहाँसुकै गरे पनि हुन्छ, बरु त्यो खर्च गर्नलाई उहाँहरूले चाहिएको प्रडक्ट उत्पादनतिर पो ध्यान दिनुपर्ने हो नि त। यसरी हामीले योजना गऱ्यौँ भने अब आउने 3 महिना, यो 3 महिनाले त उहाँहरूलाई दियो होला, दृष्टि दियो होला जस्तो लाग्छ मलाई, हेर्ने सोचको लागि एउटा दृष्टि दियो होला, त्यो दृष्टिले यो सोच बनाएर त्यसको अनुसारले हामीले चाहिँ यो है खाका भनेर त्यो चाहिँ संरचनामा हामीले योजना गऱ्यो भने अब आउने 6 महिना हामीसँग 3 महिना त्यो बनाउनलाई लाग्छ, यो 3 महिना त सोचमै गयो भइहाल्यो, अब त्यसपछिको 3 महिना हामीले त्यो खाका बनाउनमा लाग्छ र त्यो 3 महिनामा हामीले खाका बनायो भने आगामी 6 महिनामा हामीले रोजगारी सिर्जना गर्न सक्छौँ, नसकिने कुरो छैन। किन भन्दा अब हामीले अलिकति यसलाई अर्को आस्पेक्टबाट पनि हेरौँ, वैदेशिक रोजगारीमा नगएको घर छैन भनेपछि वैदेशिक रोजगारीबाट फर्केर आउने पैसा मात्रै होइन, त्यहाँबाट सिप पनि आउला, सांस्कृतिक पुँजी आउला होइन, त्यसपछि मानवीय पुँजीहरू आउला, त्यो पुँजीहरूलाई हामीले युटिलाइज गर्ने प्लान त 3 महिनामा बनाउन सकिन्छ नि त होइन। अब अहिले त धेरै ठाउँको एक्जाम्पल हेरेर हामीले त्यसलाई बनाउन सक्ने अवस्थामा छौँ नि त, फेरि हामीसँग अध्ययनै नभए पनि होइन, त्यत्रो अध्ययनहरू भएका छन्, ती सबै अध्ययनहरूलाई एक ठाउँमा राखेर हेर्न सकिएला, यो सबै राखेर हामीले हेर्ने हो र 3 महिनामा चाहिँ वास्तविक रूपमा नारा नगरेर वास्तविक ग्राउन्डमा बसेर व्यावहारिक रूपमा इम्प्लिमेन्टेसन गर्न सकिने खालको योजना 3 महिनामा बनाउन सक्यो भने बाँकी 6 महिना हामीले रोजगारी वृद्धिको बाटो देखाउन सक्छौँ। त्यसले गर्दा के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल ग्रोथ हुन्छ। किन अझै भन्दा यो ज्योमेट्रिक ग्रोथ हुनेवाला होइन, त्यो के अरे यो एक पछि दुई दुई पछि तिनवाला ग्रोथ हुनेवाला छैन रोजगारीको क्षेत्रमा। रोजगारीको क्षेत्रमा यो

0: धेरै मल्टिप्लाइड भएर आउनेवाला छ। किन भन्दा एउटा मान्छेले सामान्य रूपमा एउटा समुदायमा आधारित दिगो रोजगारी सिर्जना गर्न सक्यो भने त्यसले अरू थप रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ। किन भन्दा एउटा मान्छेले केही गरी कृषि उपज बनाउँदैछन् भने कृषि सामग्रीको अर्कोले उत्पादन गर्न सक्छ, आयात गर्न सक्छ, त्यसपछि आएर अर्कोले कृषि सामग्रीको बजारीकरण गर्न सक्छ, कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गर्न सक्छ। कृषिलाई यसरी हेर्न सक्नु पर्यो कि अब कृषि यसले एक्जाम्पल दिएको। त्यसै गरी पर्यटन होला, एउटा पर्यटन उद्योग चल्नको लागि त खालि बाटो बनाइदिएर मात्र त पुग्दैन नि त, हिमालमा फोटो खिचेर मात्रै त पर्यटन हुँदैन, बस्नु खानु पर्ला, बस्नु परिसकेपछि कसैको घरमा घरवास कार्यक्रम चलाउन सकिएला, त्यहाँ घरवास कार्यक्रममा बसिसकेपछि खानु पर्ला, त्यो खानाको लागि त्यहाँ चाहिने तरकारी उत्पादन गर्न सकिएला, यी सबैलाई जोडेर हामीले हेर्न सकियो, त्यो अनुसारको योजना गर्न सकियो भने रोजगारी एक्सपोनेन्सियल ग्रोथ हुन्छ। अहिले हामीले केमा कुरा गरिराखेका छौँ भन्दा खालि हामीले रोजगारीलाई, वैदेशिक रोजगारीलाई यो भर्ना प्रक्रिया र रेमिटेन्स, अनिखेरि इन्टर्नल रोजगारीलाई उद्योग धन्दा कल कारखाना चलाउने मात्रैमा सोचिराखेका छौँ, त्यसरी होइन, यसलाई अलिकति फरक तरिकाले हेर्नुपर्छ।
1: यो अलिकति रोजगारीकै क्षेत्रगत कुराकानी गर्दाखेरि तपाईँले अलिकति कृषिको छनक त दिनुभएको थियो, त्यसमा पनि सरकारले अलिकति बढी जोड दिएको भनेको आइटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ, सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामीले गरिरहेका छौँ। कृषि पर्यटन जस्तो क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो, एक द्वार प्रणालीका कुराहरू गरियो, स्टार्टअप फास्ट ट्र्याकका कुराहरू पनि गरिएको छ, यो कार्यान्वयनमा चाहिँ कहाँ पुग्यो जस्तो लाग्छ तपाईँलाई?
0: एउटा कस्तो भयो भनेदेखि नि, म पशुपति नजिकै जयबाईश्वरीमा बस्छु, अनि मलाई चाहिँ यो के अरे सीता पाइलाको लागि चाहिँ एउटा कुनै अफर आयो भने यो म अनामनगरको जागिर छोडेर जान्न क्या। त्यो हेर्नु पऱ्यो नि, रुचि के छ, त्यहाँको आवश्यकता के छ, उहाँहरूको क्षमता के छ भन्ने छैन, अनि उहाँहरूले सोचेको चाहिँ मात्रै सही हो भनेर गएर त कहाँ पुगिन्छ त। आइटी सेक्टरमा डेभलप हुनुपर्छ, तर त्यो आइटी सेक्टरमा रिलेटेड ह्युमन रिसोर्स हामीसँग त्यो क्यापेसिटीको, त्यो स्किल भएको, त्यो दक्षताका व्यक्तित्वहरू कतिजना हुनुहुन्छ, र हामी कृषिमा आधारित श्रमिकहरूको जनसङ्ख्या कति छ, अन्य व्यवसायहरूमा अन्य क्षेत्रहरूमा क्षेत्रगत रूपमा भएको हाम्रो सिप, हाम्रो दक्षता कस्तो छ भन्ने मूल्याङ्कन नगरिकन आएको कार्यक्रम भएको भएर त्यसले हाम्रो प्रोडक्टिभ रिजल्ट दिँदैन, त्यो प्रोडक्टिभ रिजल्ट दिँदैन। तर यसको अर्थ के होइन त भन्दा हामी त्यतातिर जानु हुँदैन, त्यो गलत भयो भने होइन, त्यो सँगसँगै अरू चिज जुन आउनु पर्थ्यो त्यो आएन भने चाहिँ प्रब्लम हो। त्यो आउनु पर्थ्यो आयो, तर त्यसले जुन सँगसँगै ल्याउनु पर्ने चिजहरू त्यसले ल्याएन, त्यो कारणले गर्दा अहिले मलाई के लाग्छ भन्दाखेरि नेपालको समग्र रूपमा हेर्ने हो भने एजुकेसनसँग एकचोटि जोडेर हेर्नुभयो भने 12 कक्षा पास गरेपछि ब्याचलर्समा भर्ना हुने सङ्ख्यामा जुन एब्सेन्ट देखिन्छ त्यो एब्सेन्ट भनेको वैदेशिक रोजगारी हो। त्यो ग्रुपलाई हामीले क्याटर गर्ने गरी लिएर आउनु पर्ने हो कि ब्याचलर्स पास गरेर मास्टर्स गरेर जान खोजेको पपुलेसनलाई रिटेन्सनको लागि चाहिँ ल्याउने आइटी प्याकेजहरू हो, पपुलेसनको डिमान्ड के हो, हामीसँग भएको दक्षता योग्यता हाम्रो चाहना के हो, मलाई कस्तो खालको रोजगारीको आवश्यकता छ, मेरो दक्षता कहाँनिर पुग्छ, मैले मेरो घर नछोडिकन काम गर्नु पऱ्यो भने के कस्तो कामहरू गर्न सक्छु भन्ने चिजहरू हेर्नु पर्ला नि त। हामीलाई आजको मितिमा निर्माण क्षेत्रमा कति श्रमिकहरू चाहिन्छन् भन्नेको तथ्याङ्क त भेटिन्छ त, त्यति त गर्नलाई अरू धेरै ठाउँमा जानु पऱ्यो नि, एउटै अफिसमा गएर एक हप्तामा देऊ भने त दिन्छन् होला, निर्माण व्यवसाय महासङ्घ छ, त्यहाँ गएर सोधे भइगयो त, उनीहरूलाई कति आवश्यकता छ उनीहरूले भनिदिन्छन् नि। त्यो भएपछि त्यहाँ चाहिने निर्माण जनशक्ति हामीले खोजेर ल्याउने, कहाँबाट ल्याउने, मिलाउने भन्ने कुराको इन्भाइरोमेन्ट क्रिएट गर्ने काम पो सरकारको हो त, त्यो चाहिँ छैन, त्यसरी एकदम सेक्टर वाइज प्लान छैन। अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ, डिजिटल नेपाल हुनको लागि त डिजिटल एप्लायन्सेसहरू युज गर्नको लागि खल्तीमा पैसा पनि हुनु पऱ्यो नि, 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ, अनि डिजिटल नेपालको सपना देखेर हुन्छ, डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउला नि, देखाउँला नि सपना त्यसपछि डिजिटल नेपालको, हामी त्यसमा अक्वेन्टेन्ट छैनौँ, हामी त्यसमा अभ्यस्त छैनौँ, हामी जुन प्रविधि प्रयोग गर्न अभ्यस्त छैनौँ त्यो प्रविधिमा जोड दिइराखेका छौँ, र जुन प्रविधि हाम्रो चाहिँ परम्परागत रूपमा चलिआएको छ त्यसलाई चाहिँ हामीले इग्नोर गरिराखेका छौँ, भनेपछि हाम्रो मेलमिलाप त्यहाँनिर नभइरहेको हो, त्यसले गर्दाखेरि यसले प्रोडक्टिभ रिजल्ट दिएन। अब गर्नुपर्ने चाहिँ के हो त के थियो त भन्दाखेरि हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो। कृषिमा आधुनिकीकरण गर्ने भन्यो, तर कृषिमा आधुनिकीकरण गर्नका लागि चाहिँ हामीले फेरि यो के भन्छ यन्त्रहरू किन्नको लागि चाहिँ लामो लाइन बसेर झन्झट बेहोर्नु पर्यो भनेदेखि त मान्छेले फेरि फर्केर त्यही चाँदेर हलो कोदालै गर्ने त हुन् नि, भनेपछि त्यता सहजीकरण गर्नुपर्छ होला नि त, त्यो चाहिँ नगर्ने। अनि हामी केमा कुरा गरिरहेको छौँ भने डिजिटल हुनुपर्छ, अनि यहाँ एप खोलेर चाहिँ अनलाइन अर्डर गर्न सक्छ भनेर ला अब मल पनि एप अनलाइन अर्डर गरेर चाहिँ त्यहाँ बारीसम्म पुर्याइदेऊ न, र तर साथसाथै के पनि गर भन्दा त्यो एप चलाउन नसक्ने मान्छेलाई त्यहाँको कम्युनिटी लिडर्सहरूले एप चलाएर त्यहाँसम्म ल्याउनलाई क्यापेसिटी पनि बिल्ड गरिदेऊ नि त। बनेपा पनौतीमा रोपेर त कर्णालीलाई हुँदैन होला, त्यही भनेको यो स्टन्ट भयो क्या, यस्तो स्टन्टले चल्दैन। जब हामी स्टन्ट गर्छौँ एउटा भिडियोको लागि चाहिँ राइट एङ्गल खोजेर चाहिँ गएर रोपाई गर्छौँ, त्यति बेलासम्म त हाम्रो इन्ट्रेस्ट भनेको रोपाई गर्ने हुँदैन, त्यति बेलासम्म हाम्रो इन्ट्रेस्ट भनेको भिडियोको क्वालिटी हुन्छ। हामीले भिडियोको क्वालिटी खोज्या हो भने ठिकै छ, हामीले कृषिमै चाहिँ विकास खोज्या हो भने त्यो चाहिँदैन। लगभग हाम्रो अहिलेको सिनेरियो भनेको के हो भन्दा उहाँहरूलाई कतिवटा चिजको व्यवहारिक ज्ञान चाहिएको छ, त्यो व्यवहारिक ज्ञान उहाँलाई लिनलाई केही कुराले सङ्कोच भइराखेको छ, किनभने उहाँहरूले गाली गरेका मान्छेहरूलाई फेरि बोलाएर के सोध्नु जस्तो नि लाग्यो होला। तर उहाँहरूको जस्तो जोस, उहाँहरूको जस्तो जाँगर र उहाँहरूको जस्तो जुन अगाडि हेर्न सक्ने क्षमता छ, त्यसलाई चाहिँ अनुभव एउटा चिज चाहिँ आवश्यकता छ। उहाँहरूलाई रिसै उठे पनि अनुभव काहीँ न काहीँ चाहिँ युटिलाइज गर्नुभयो भने उहाँहरूले धेरै प्रोग्रेस गर्न सक्नुहुन्छ। कहिले काहीँ हामीले भन्छौँ नि के अरे मन नलागेकोलाई पनि कहिले काहीँ पुज्नुपर्छ भन्छन् नि, अब त्यसरी ल्याइएन भने चाहिँ यो हजुरको प्रश्नमा मैले खासै भित्र पस्नुपर्ने देखिनँ कि। त्यही भएर
1: त्यो फर्केका व्यक्तिहरूको तपाईँको संस्कृतिको कुरा गर्नुभयो, पुँजीको कुराकानी गर्नुभयो, जनशक्तिको कुराकानी गर्नुभयो, अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ होला? अब सुन्दैन त भनिरहनु भएको छ, अब सुनाउनु त पर्ने हो होइन, कसरी चाहिँ गर्न सक्नुपर्ने हो सरकारले?
0: यसमा चाहिँ के देखिनुपर्छ भन्दाखेरि एउटा क्लियर रोड म्याप देखिनुपर्छ। जस्तो पहिला पहिला रिइन्टिग्रेसनका प्रोग्रामहरू जुन भनिए पुनरेकीकरणका भनेर नि, त्यस्ता खालका कुराहरूले मात्रै हुँदैन। जस्तो हामीले फर्केर आएपछिको सिपहरूको पहिचान गर्ने, त्यसको प्रमाणीकरण गर्ने भन्ने कुरा गऱ्यौँ होइन, तर त्यो खासै टुङ्गोमा पुगेन योभन्दा अगाडिको कुरामा। त्यसपछि आएर हामीले यो के अरे ऋण सहायताका कुराहरू गऱ्यौँ, 10-15 लाखका कुराहरू गऱ्यौँ, सब्सिडाइज लोनको कुराहरू होइन, सहुलियतपूर्ण ऋणका कुराहरू गऱ्यौँ। त्यसपछि आएर हामीले के अरे इन्भेस्टमेन्टका प्लानहरू लिएर आयौँ, राष्ट्र ब्याङ्कले बन्डहरू लिएर आयो, त्यसै गरी चाहिँ आइपिओमा उहाँहरूलाई प्रायोरिटी दियो, लगानीका कुराहरू त्यहाँनिर इन्ट्रेस्टको लाग्छ कि भनेर गऱ्यो। तर यी सबै प्रडक्टहरू जति पनि स्किम्स एन्ड प्रडक्ट्सहरू ल्याए, त्यसले किन एट्र्याक्ट गर्न सकेन भन्दाखेरि उहाँहरूको इन्ट्रेस्ट निडसँग छोएन त्यसले। त्यो कारणले के गर्नु पऱ्यो भन्दा अहिले फर्केर आउँदाखेरि तपाईँ कति वर्ष कहाँ काम गर्नु हो मात्रै होइन, तपाईँको रुचि केमा छ भन्ने पनि हेर्नु पऱ्यो, सोध्नु पऱ्यो। अब लास्ट टाइम एउटा वैदेशिक रोजगार बोर्डले फेसिलिटेट गरेर जुन त्यो सहुलियतपूर्ण ऋणको कुराहरू गर्दाखेरि उहाँहरूले पहिला गरेको काम र अहिले उहाँहरूको इन्ट्रेस्ट म्याच नगरेका कारणले ऋण उपलब्ध गराउन सकिएन भन्ने धेरै कुराहरू आएको थियो नि त। हो त्यो कुरालाई अब एड्रेस गर्नु पऱ्यो नि त होइन, भनेपछि अब हामीले के हेर्नु पऱ्यो भन्दा अबको पपुलेसन भनेको हाम्रो रिटर्निङ पपुलेसन हो। त्यो रिटर्निङ पपुलेसनलाई हामीले रिटेन गर्न सक्ने, जस्तो 5 वर्षको साइकलमा फर्काउनु भएको छ भने त उहाँहरू यहाँ बस्नुहुन्न, तर 20 वर्षको साइकलमा उहाँहरू फर्किनु भएको छ भने यहाँ बस्ने चान्सेस हुन्छ। अब उहाँहरूको क्यापिटल कति हुनसक्छ, त्यो क्यापिटललाई हामीले कसरी क्यापिटल पुलिङ गर्न सक्छौँ? एउटै मान्छेले ल्याएको 5 लाख रुपियाँले त यहाँ व्यवसाय गर्न सक्ने अवस्था छैन, भनेपछि त्यो व्यवसायलाई हामीले कहाँनेरि कुन त्यो सेगमेन्टमा लगेर जोड्न सकिन्छ? हामीले एउटा आइसोलेसनमा चाहिँ त्यो प्रोजेक्ट गरेर हुनेवाला छैन, र लगानी नै कुरा गर्ने हो, जस्तो हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुनै बेलामा उठ्यो होइन, भनेपछि हाइड्रो पावरमा लगानी गरेर मेरो चाहिँ इन्भेस्टमेन्ट रिटर्न हुन्छ भन्नेको ग्यारेन्टी कसले गरिदिने? त्यो चिजहरूको ग्यारेन्टी गर्ने भनेको त सरकारले दिने प्लान्स एन्ड पोलिसिजहरूबाट होला, पोलिसीले देखिनु पऱ्यो, प्लान योजनामा त्यो कुरोको रिफ्लेक्सन आउनुपर्ने होला होइन, प्रतिबिम्बित हुनु पऱ्यो, पछि यो चिजहरू त्यहाँबाट देखिनु पऱ्यो। एउटा मान्छेको कन्फिडेन्स बिल्ड गर्नु पऱ्यो, र उसले आएर कन्फिडेन्स बिल्ड गरिसकेपछि यहाँ उसले आफ्नै पनि लगानी गर्छ, नेपालमा आएर भोलेन्टियरली लगानी गरेर उसको केही गरी यो फेल भयो भने म छु भन्ने ग्यारेन्टी गर सरकारले दिने त्यति हो। जस्तो आउने मान्छे सबैजनाले फर्केर आएर यहाँ लगानी गरेर गरेका काम त सबै त बिग्रिँदैनन् नि, केही कुरा बिग्रिन्छ होला। त्यो बिग्रिने कुरामा प्राविधिक रूपमा चाहिने हो कि आर्थिक रूपमा चाहिने हो कि के कुरामा चाहिने हो त सहायता, त्यो सहायताका लागि हामी कति तयार छौँ त भनेर बस्नु पऱ्यो होइन। जस्तो हाम्रो त सेक्टर त डिफ्रेन्ट छ नि त, उद्योग धन्दा खोल्नु पऱ्यो भनेदेखि एउटा मान्छेले उद्योग धन्दा खोल्नु पऱ्यो कति अन्डर खानुपर्छ, अहिले वान स्टेप सोल्युसन त भनेको छ भन्नु त होइन, तर त्यो रजिस्ट्रेसनमा मात्र वान स्टप भएर भएन, अहिले पनि वान स्टप सोल्युसन त भन्यो तर एउटा सामान्य वैश्य रोजगारीबाट फर्केर आएको मान्छेले कम्पनी खोल्नु पऱ्यो भनेदेखि त्यो वान स्टप सोल्युसन उपभोग गर्नलाई पनि बिचौलिया राख्नुपर्ने अवस्था छ। त्यो अवस्थाको चाहिँ अन्त्य गर्नु पऱ्यो कि पहिला, त्यसका लागि प्लान चाहियो, आजको भोलि हुन्छ भनेर एक्सपेक्ट गरिँदैन, तर त्यसका लागि त्यसका तर्फ काम गरिराखेको छ भन्ने अनुभूति पनि त हुनु पऱ्यो नि। एउटा मान्छेले विदेशबाट फर्केर आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौँ, त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी हुनसक्छ, त्यहाँ आउन सक्ने रिस्कहरू के हुनसक्छन्, त्यो रिस्क एसेस गरेर रिस्क एसेसमेन्टको प्लान हुनु पऱ्यो, त्यसलाई मैले मिटिगेट गर्नलाई, त्यसलाई त्यो जोखिमलाई न्यूनीकरण गर्नका लागि मैले यो ठाउँमा यसरी इन्टरभेन गर्न सक्छु, त्यसका लागि यसको जिम्मेवारी यो हुनसक्छ, अथवा भनौँ स्थानीय तहबाट चाहिँ यसले यतिसम्म गरिदिन सक्ने होइन, अनि प्रदेश सरकारले यो गर्न सक्ने र सङ्घीय सरकारले चाहिँ केन्द्र तहबाट दिन सक्ने कुराहरू, जस्तो ब्याङ्किङ प्रणालीमा चाहिँ उहाँहरूलाई जोड्ने, बजारीकरणमा उहाँहरूलाई जोड्ने, अब के गरी हाई भ्याल्यु प्रोडक्टहरू छन् होइन, धेरै मूल्य आउने खालका चाहिँ उत्पादनहरू छन् भने त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा जोड दिने कुरामा, त्यो कुराहरूमा चाहिँ केन्द्रीय सरकारले चाहिँ फेसिलिटेट गर्नुपर्ने होला, सहजीकरण गरिदिनुपर्ने होला, यी सबै ब्रोडर म्याप एउटा हामीसँग हुने भयो भने एउटा कुरा चाहिँ के ढुक्क छु म भन्दा, वैदेशिक रोजगारीमा दस पन्ध्र वर्षभन्दा लामो साइकलबाट फर्कनु भएकोहरू विदेश जान चाहनुहुन्न। युरोप अमेरिका जानेको कुरा मैले गरिनँ, उहाँहरू युरोप अमेरिका जानेहरू उतै भासिनलाई जानुहुन्छ, यहाँको बेचेर जानुहोला, तर जो खाडी जानुहुन्छ, जो मलेसिया जानुहुन्छ, जो कोरिया जापान गएर फर्किराख्नु भएको छ, मौरिसस जोर्डन इजरायल गएर आउनु भएको छ, उहाँहरूलाई यहाँ नै व्यवसाय गर्ने एउटा खालको इच्छा देखेको छु। यो मैले अहिले त्यतिकै भनेको होइन, यो लामो समयदेखि मैले काम गरेँ वैदेशिक रोजगारीबाट फर्केर आउनुभएका श्रमिकहरूले खोल्नुभएको संस्थाको अनुभव लिएँ, त्यसपछि आएर विभिन्न चरणमा मैले भेटेका श्रमिकहरूसँग गरेको कुराकानीको आधारमा यो कुरा गर्दैछु, उहाँहरूको इन्ट्रेस्ट नै बसेर केही सानोतिनो व्यवसाय गर्ने छ। आजको मितिमा हामी सानोतिनो व्यवसाय गर्नलाई प्रोत्साहित हुने खालको वातावरण बनेको छैन। जस्तो सामान्य एक्जाम्पलको लागि सडक पेटीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता मेरो पनि छैन, तर त्यो सडक पेटीमा व्यवसाय गर्नलाई उहाँहरूलाई नदिनको लागि एउटा निश्चित ठाउँ तोकेर, एउटा निश्चित समय तोकेर, एउटा निश्चित बार तोकेर उहाँहरूलाई व्यवसाय गर्ने ठाउँ त दिन सकिएला त होइन, त्यो वातावरण त बनाइदिनु पर्ला नि त। त्यसले गरिसकेपछि पनि उहाँहरू सडक पेटी चाहिँ अतिक्रमण गर्न जानु भने त्यसपछि कारवाही गर्नुपर्ने होला नि त। भनेपछि हामी केमा कुरा गर्छौँ भने सडक पेटी खाली गर्ने नाममा चाहिँ अर्को ठाउँको चाहिँ कुरा गरिराखेका छैनौँ त। भनेपछि व्यवसाय गर्नका लागि हामीसँग आजको मितिमा त्यो सानो व्यवसाय, ठुलो व्यवसायलाई त अलरेडी जाली पनि ठाउँमै छँदैछ र ठुला व्यवसायले पनि धेरै कम्प्लेन गरेको सुनेको छु, तर सानो व्यवसाय जबसम्म राम्रोसँग चल्दैन तबसम्म त्यसले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउन सक्दैन होइन। जस्तो एक्जाम्पलको लागि एउटा ठाउँमा, जस्तो मानौँ अहिले हाँडीगाउँमा यहाँले देख्नुभयो होला, शनिबार शनिबार बाटो बन्द गरेर एउटा घर छ, एउटा मान्छेले एक हप्ताको लागि आम्दानी गर्न सक्ने गरी एउटा व्यवसायको ठाउँ बनाइदिएछ नि त, त्यो त स्थानीय तहबाट स्थानीय सरकारले गरिदिएर बनाइदिएको वातावरणको उपज हो। त्यस्तै खालको चाहिँ हामीले अन्य त्यसलाई अलिकति लार्ज स्केलमा अलिक ठुलो भोल्युममा हामीले गरिदिन सक्ने हो भने सानोतिनो मैले लगानी गरेर पनि मलाई चाहिँ मेरो जीविकोपार्जन गर्नलाई म सक्षम हुन्छु भन्ने आँट आउँछ नि त। ल तिमी केही भयो, तिमीलाई फेरि भोलि व्यवसायमा अलिकति अप्ठ्यारो पऱ्यो भने म छु भन्ने खालको प्रत्याभूति स्थानीयले होस्, प्रदेशले होस्, वा केन्द्र सरकारले होस् दिनु पऱ्यो नि त। प्राविधिक सहयोग यहाँ पाइन्छ भन्नु पऱ्यो, आर्थिक सहयोगको लागि हामीसँग भन्नु पऱ्यो, सब्सिडाइज लोन होला, यहाँ कसैले पनि अनुदान पैसा चाहिँ दान दिएर काम चल्दैन, उहाँहरूलाई बरु लोन दिँदाखेरि उहाँहरू प्रोत्साहित हुनुहुन्छ, किनभने त्यो लोन लिने भयो भने चाहिँ लोनको रिपेमेन्ट हुन्छ अनि उहाँहरूले व्यवसायतिर लाग्नुहुन्छ होला। यस्ता खालका स्किमहरूमा उहाँहरूसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ, एउटा मान्छे चाहिँ दर्ता गर्नलाई पाँच ठाउँमा दौडिनु पऱ्यो भनेदेखि त्यहीँबाट हतोत्साही भएर नगरेको न हो, अब यो एक कदम अगाडि बढ्नु भएको छ, यो एउटा पर्टिकुलर केसमा मात्रै है, एक कदम अगाडि बढ्नु भएको छ भने यसलाई अलिकति फेसिलिटेटिभ रोल चाहिँ स्थानीय तहबाट गर्न सकिन्छ कि, प्रोडक्ट आइडेन्टिफाई गरेर जस्तो हामीले चाहिँ यो छम्पी भन्दा परतिर दक्षिणकालीको दक्षिण भेगमा जाँदाखेरि नास्पातीको एकदम राम्रो पहिलेदेखि गरिरहेको त्यहाँको नास्पातीलाई चाहिँ बजारीकरण गर्नको लागि अहिलेसम्म भएका प्रयासहरू के त ती डोकोमा बोकेर दक्षिणकालीमा जबरजस्ती टुरिस्ट ट्र्याप गरेर बिक्री हुन्छ र त्यसले कति नै लाभ होला र तर त्यसको हामीले अझ प्रतिफल राम्रो लाभ लिनको लागि के गर्न सकिन्छ होला त त्यतातिर ध्यान दिनु पऱ्यो नि हामीसँग आजको मितिमा कोल्ड स्टोरेजहरू कति छन् त कृषि उपजको कुरा गर्दा कोल्ड स्टोरेजको नम्बर त हामीसँग एकदम कम छ अनि गोलबेडा खेती चाहिँ गर्नलाई चाहिँ प्रोत्साहित गरेर भयो त भोलि गोलबेडा राम्रो उत्पादन भयो भने अहिले हामीले सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरेजमा राखेर चाहिँ एभरेज रेटमा बेच्न पायो भने त त्यसले त कृषकलाई मुनाफा हुन्छ होला नि त त्योतर्फको काम गर्नलाई त कृषकको क्षमताले दिँदैन नि त त्यो त सरकारको क्षमताले गर्नु पऱ्यो नि त हो यस्ता खालका वातावरण अहिले बनाइदिएर ल कोल्ड स्टोरेज म बनाउँछु तिमी गोलबेडा खेती गर तिम्रोले एभरेज रेट पाउँछौ एकदम तलको फ्लक्चुएटिङ रेट जानु पर्दैन कहिले तल कहिले एकदम माथि हुँदैन भन्ने खालको ग्यारेन्टी दिन सक्ने खालको वातावरण उसले बनाइदियो भने सरकारले बनाइदियो भने हुन्छ अर्को कृषि करिडोरको बाहेकको कुराहरू यो कृषिमा धेरै लामो कुरा भयो सामान्य रूपमा हामीले चाहिँ दैनिक उपभोग्य वस्तुहरू साबुन पेस्ट केमिकलहरूको अहिले कति छ्यास ठेलामा बेचेर हिँड्नेदेखि लिएर सबै देख्छौँ टोयलेट क्लिनरदेखि लिएर त्यो केमिकलहरू आयात गर्नमा हुने कुराहरू समस्याहरू छन् नि त त्यसलाई हामीले कतिको फेसिलिटेट गरिरहेका छौँ त कहाँबाट पाउँछौँ हामीले त्यसको प्रविधि कति छ अब त्यो ह्याजर्डस काम हो भन्ने कुरा हामीले नबुझिकन जुन पनि ठाउँमा चाहिँ हामीले बालबालिकाहरू पनि खेल्ने ठाउँमा चाहिँ उद्योग बनाएर साना उद्योगको नाममा बनाएर खोलेर छोड्दाखेरि त्यसले हुने ह्याजर्डको कुराहरू हामीले कहिले गर्दैन त्यसबाट त्यो उद्योग धन्दाबाट निक्लिने केमिकल्सहरू त्यो बाई प्रडक्टहरूलाई चाहिँ प्युरिफिकेसन गर्नलाई कसले हेरिदिने रोक्न त हामीले सबै ठाउँमा रोकेका छौँ तर फेसिलिटेट कहाँ कहाँ गरेका छौँ त हो अब चाहिँ समय केमा ध्यान दिनु पऱ्यो भन्दा फेसिलिटेट गर्नेमा ध्यान दिनु पऱ्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पऱ्यो जसले गर्दाखेरि साना उद्योगहरू घरेलु उद्योगहरूको प्रोत्साहन होस् त्यसले चाहिँ लङ टर्ममा इम्प्याक्ट गर्छ नत्र अहिले जसरी हामीले सोचिरहेछौँ त्यसरी हुँदैन रिटर्निङ माइग्रेन्ट वर्करले त्यो एक्जाम्पल देख्यो भने हुन्छ र यसका लागि एउटा चाहिँ के हुनु पऱ्यो भने एउटा वैदेशिक रोजगारीमा जानु अगाडि उसले एउटा सोच बनाउन सकोस् कि म 5 वर्ष काम गरेर यति पैसा कमाएर यहाँ आएर यो उद्योग गर्छु भन्ने सोच बनाउन सक्ने खालको खाका हुनु पऱ्यो र के हुनु पऱ्यो त भन्दा गएको तेस्रो वर्षसम्ममा उसले घरमा पठाएको पैसाबाट यहाँ केही कुरा सुरु भइसकेको हुनु पऱ्यो त्यो 2 वर्ष उसले यहाँ भइसकेको बेसमा भएकोलाई उसले आएर अपलिफ्ट गर्न सक्ने गरी वातावरण बन्नुपर्छ तर आशा गर्न सकिन्छ किनभने अहिले भर्खर त सही दिनुभयो आशा गरौँ न यस्तो जोस जाँगर भएका चाहिँ मन्त्रीज्यूहरू हुनुहुन्छ प्रधानमन्त्री आफै नै त्यस्तो यङ एन्ड एनर्जेटिक हुनुहुन्छ उहाँहरूले चाहनुभयो भने के नहोला र खालि के भन्दाखेरि 2-4 कुराहरू चाहिँ उहाँहरूले ध्यान दिनुपर्ने जस्तो मलाई लाग्छ के कुरा भन्दा उहाँहरूले अरूको कुरा पनि सुन्नु पऱ्यो उहाँहरूले अरूले भनेकै मान्नुपर्छ भनेको होइन अरूले भनेको सुन्नु पऱ्यो एनालाइज गर्नुपऱ्यो कति कुरा चाहिन्छ कति कुरा चाहिँदैन भन्ने कुरा हेर्नु पऱ्यो र अनि त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ राम्रो ठाउँमा पुगिन्छ होला र अब आशा चाहिँ म चाहिँ फेरि आशावादी छु
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु नमस्कार

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9,999 ma. Ra 12 mahina samma ko net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
0: Shataru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart, ra surakshit.
3: Introducing Wi-Fi 6 with Subisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
6: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-3333 493-555

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। छैटौँ दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीडित र गृहमन्त्री बीच निजगढमा वार्ता, सहमति हुन बाँकी।
0: मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अरियालको निर्देशन। सञ्चार माध्यमका गेट अगाडि गाडी रोक्ने घटनामा सांसदको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कारबाही हुने राष्ट्रपा सभापति लामी छानेको भनाई।
1: पूर्वी नेपालमा मनसुन बढी सक्रिय, ठुलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पानी खाना र सरसफाइमा ध्यान दिन सके मनसुन जन्य रोगबाट जोगिन सक्ने।
2: पानी खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो अनुरोध छ।
0: सिङ्गापुरमा ब्लुमबर्गले महत्त्वपूर्ण मानहानिको मुद्दा हार्यो। 356,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै, इङ्ल्यान्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कडा।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0

0: 56 494 33 493 555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीडितहरू आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुर धामको तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका पीडितहरू आज छैटौँ दिन निजगढमा छन्। 400 भन्दा बढीको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरुङ निजगढमै पुग्नु भएको छ। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढमै रोकिए। निजगढमा गृहमन्त्रीसँग झन्डै 5 घन्टा वार्ता गरे पनि सहमति भने भइ नसकेको पीडितहरूले बताएका छन्। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने एकमुष्ट निर्णय गरेको हो। पीडितहरूले मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेक लगायतका लिखित खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायत 6 बुँदे माग राखेका छन्। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले नेपाल वायुसेवा निगम नेवानीको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै आजको बैठकले बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापनलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराउनु भयो। आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायत विषय उठाएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। यसअघि जेठ 17 गते संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएका प्रधानमन्त्री शाह त्यसपछि आज पहिलोपल्ट उपस्थित हुनुभएको हो। सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा बोलेका कुरा विवादित भएपछि विपक्षी दलहरूले त्यसबारे स्पष्टीकरण माग गरिरहेपछि थप जवाफ भने उहाँले दिनुभएको छैन। आज बिहान 11 बजे बैठक सुरु भएकामा प्रधानमन्त्री शाह र राज्यसभा सभापति रवि लामिछाने दिउँसो बैठकमा पुग्नु भएको थियो। प्रधानमन्त्री प्रवेशका क्रममा संसदीय मर्यादा उल्लङ्घन भएको भन्दै विपक्षीले आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र राज्यसभा सभापति रवि लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै नेकपा एमालेका सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो काम प्रतिनिधि सभा नियमावली विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनुभयो।
1: यस्तै आजको बैठकमा सांसदहरूले हिजो सञ्चार गृहका गेट अगाडि गाडी पार्किङ गरेर आवाज जावत गर्न अवरोध पुर्याएको काम राज्य संरक्षित भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। बैठकमा बोल्ने राजनीतिक दलका सांसदहरूले नेपाली सञ्चार जगतलाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाडी पार्किङ गरेको भन्दै आपत्ति जनाएका हुन्। विपक्षी दलहरू काङ्ग्रेस, एमाले, नेकपा र राप्रपाले चर्को विरोध गरेको यो विषयमा सत्तारूढ राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले समेत भर्सना गर्नुभएको छ। तत्कालीन राजा गणेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सेको नेपाली प्रेस सडकमा 2-4 वटा गाडी तेर्साउँदैमा नतर्सने उहाँको भनाइ थियो। यसैबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया हाउस र नेताहरूका घर अगाडिका सडकमा निजी गाडी पार्किङ गरी अवरोध पुर्याउनेमाथि कारवाही हुने बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्ति भन्नुभएको छ। पार्टीले पहिले नै विज्ञप्ति निकालिसकेको र यसमा राष्ट्रपाका नेता वा कार्यकर्ता संलग्न देखिए पनि कारवाही हुने भन्दै उहाँले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो।
2: सडक दुर्घटना न्यूनीकरण पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माणका लागि सरकारले कानूनी तथा संरचनागत सुधार प्रक्रिया अघि बढाएको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडकको खराब अवस्थाका कारण दुर्घटना नियन्त्रण गर्न विद्यमान ऐन तथा नियम संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री लम्सालले पछिल्लो 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै सडकको अवस्थाका कारण 2,788 तथा मौसमजन्य कारणले 422 दुर्घटना भएको समेत बताउनुभयो।
1: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले आज सङ्घीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारले आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 सङ्घीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि कुल 21,24,34 करोड रुपियाँको बजेट ल्याएको छ, जसमा चालुतर्फ 59.8%, पुँजीगततर्फ 20.3% र वित्तीय व्यवस्थापनतर्फ 19.9% रकम विनियोजन गरेको छ। सरकारले आन्तरिक राजस्वबाट 14,05,00,000,000 रुपियाँ सङ्कलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान ऋण र आन्तरिक ऋणबाट बिहोर्ने उल्लेख छ।
2: सर्वोच्च अदालतले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 साल चैत 18 सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको यो परिपत्र खारेज हुने ठहर गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार फैसलाको पूर्ण पाठ पनि आउन बाँकी छ। मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुटेलले सरकारले निजी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको प्रतिकार्य अभियान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय, 6 दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीडित र गृहमन्त्री बीच निजगढमा वार्ता, मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारले सभामुख अर्यालको निर्देशन, सञ्चार माध्यमका गेट अगाडि गाडी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध, छानबिन गरेर दोषीमाथि कारवाही गर्ने राष्ट्रपा सभापति लामिछानेको भनाई, निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन दिने सरकारको निर्णय, सर्वोच्च अदालतद्वारा खारेज, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियान थालेको छ। लगातारको वर्षासँगै मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियान थालनी गरेको हो। मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिकारी अभियान सञ्चालनमा ल्याएको हो। यो कस्तो खालको अभियान हो भनेर स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई साथी सम्झना महर्जनले सोध्नु भएको छ।
5: जति पनि विपदका अवस्थाहरू त भए होइन, बाढी पहिरो हुने भयो होइन, र विभिन्न खालका चाहिँ खानेपानीका समस्याहरू हुने भयो होइन, स्वास्थ्यका चुनौती पनि त्योसँग जुडेर आउने विषयहरू हो, र त्यसमा विशेष गरी खानेपानीसँग सम्बन्धित रोग व्यथाहरू फैलन सक्ने र चाहिँ यस्तो बेलामा चाहिँ मच्छरबाट हुन सक्ने समस्याहरू पनि आउन सक्ने अवस्थाहरू छन्। त्यसले गर्दाखेरि चाहिँ हामीले प्राथमिकताको रूपमा स्वास्थ्यको तर्फबाट चाहिँ स्वास्थ्य कर्मीहरूले विशेष गरी चाहिँ स्वास्थ्य चौकीहरूमा आउँदाखेरि उहाँलाई तुरन्तका तुरन्त उपचार गर्नुपर्ने र कुनै कुनै बेलामा चाहिँ कसैले बेसी हामीले आउनुभन्दा पहिला नै त्यो समस्यालाई हल गर्नुको लागि चाहिँ विभिन्न निकायहरूसँग समन्वय गर्ने, हाम्रो जुन स्वास्थ्य सेवा प्रणालीको सम्पूर्ण तबका यसमा चाहिँ तयार छ र चाहिँ जनशक्तिको तयारी र चाहिँ जनशक्तिलाई त्यो विषयमा कसरी त्यसको चाहिँ रेस्पोन्स गर्ने, कसरी त्यसको चाहिँ अलर्ट गर्ने, कसरी चाहिँ सूचना प्रवाह गर्ने र चाहिँ कसरी चाहिँ टिमलाई परिचालन गर्ने भन्ने कुराहरू सबैको चाहिँ हामीले सङ्घबाट हुनुपर्ने कुरा भएको छ। यसरी गर्नुपर्ने कुराहरू प्रदेशसँग पनि हाम्रो समन्वय पनि भएको छ। स्थानीय तहका चाहिँ नेतृत्व पङ्क्तिसँग पनि हामीले आवश्यक समन्वय गरेका छौँ, सामान्य प्रशासनबाट समन्वय गरेका छौँ। अस्पतालको अवस्थालाई र चाहिँ रोकथामको अवस्थालाई एकदम चाहिँ सचेत र एकदम सतर्क राखेको अवस्थाहरू छ।
6: यो अभियानले चाहिँ विशेष गरेर समुदायलाई मनसुनजन्य रोगै लाग्न नदिन चाहिँ कसरी सचेत गरिरहेको छ?
5: यो मच्छरको समस्याहरू पनि आएको, मान्छेहरू पनि सचेत भएको र चाहिँ पहिलाको तुलनामा यसको चाहिँ अलिकति घट, डेङ्गुको उदाहरणको लागि त्यो घट्दै गएको अवस्थाहरू पनि छ। र यसमा चाहिँ विशेष गरी चाहिँ आफूले आफ्नो ठाउँमा, आफ्नो गाउँठाउँमा, आफ्नो घरमा, आफ्नो गरिसाबारी वरिपरि सबै चाहिँ हरेक नागरिकले, अग्रजहरूले, त्यहाँका स्वास्थ्यका नेतृत्व पङ्क्तिहरूले र सबैले चाहिँ त्यसमा चाहिँ हामी एक भएर चाहिँ त्यसलाई चाहिँ हामीले जुन एउटा मच्छरको लागि जति पनि वासस्थानको कुराहरू, त्यसका लार्वा नष्ट गर्ने कुराहरूमा हामी लाग्नुपर्छ। खानेपानीको विषयमा हामीले त्यहाँका स्वास्थ्यका निकायहरूले चाहिँ एकदम आफ्नो खानेपानीको अवस्थाहरू के छ, कस्तो छ भनेर अन्तर विभिन्न निकायसँग समन्वय गरेर खानेपानीको चाहिँ सर्भेलेन्स गरेर निगरानी गर्ने कुराहरू गर्नुपर्छ, ताकि पानी दूषित नहोस्, पानी फोहोर नहोस्, ताकि झाडाफालको अवस्था नहोस् भन्ने कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ। खानाको विषयहरूमा हामीले एकदम सचेत हुने र चाहिँ होइन आधारभूत कुरामा चाहिँ सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ। हजुर,
6: समुदायलाई चाहिँ यसको लागि सुझाव के दिनुहुन्छ?
5: समुदायहरूलाई सम्पूर्ण हामी नेपाली नागरिकहरू, हाम्रो नेपाली समुदाय एकदम मिलेर काम गर्न सक्ने क्षमता छ र चाहिँ यसमा चाहिँ कसरी भेजी यस्ता खालका चुनौतीहरूलाई चाहिँ मच्छरबाट हुने कुराहरू भनेको सरसफाइसँग सम्बन्धित कुराहरू हो। आफ्नो गाउँघर, आफ्नो टोल छिमेकीहरूलाई सफा राख्नेतिर आमा समूहहरू विशेष गरी मिलाउनुको निम्ति आमा समूहहरू, दिदीबहिनीहरू, त्यहाँका भद्रबलात्मीहरू सबै लागेर आफ्नो ठाउँलाई चाहिँ सफा राख्नुहोस् र खानेपानीका विषयहरूमा पनि एकदम सम्बन्धित निकायलाई पनि एकै भइरहेछ भन्ने कुरा तपाईँहरू चासो राख्नुहोस्। स्वास्थ्यका जति पनि नेतृत्ववालाई पनि सोध्नुहोस्, बुझ्नुहोस् र तपाईँ हामी मिलेर यो समस्यालाई चाहिँ हामीले चाहिँ एकदम यसलाई चाहिँ हामीले चाहिँ उपचार गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
6: अब यो मनसुनजन्य रोग भन्ने बित्तिकै चाहिँ तत्काल त्यो समस्याहरू भइहालेमा कहाँ कसरी जाने अथवा सम्पर्क कसलाई गर्ने भन्ने पनि हुन सक्छ, के भन्नुहुन्छ त यहाँहरूले?
5: सबभन्दा नजिकको स्वास्थ्य चौकीमा त्यहाँका स्वास्थ्य कर्मीहरू र चाहिँ स्थानीय के अरे जुन चाहिँ नेतृत्व पङ्क्तिसँग पनि सम्पर्क गर्नु पर्यो र चाहिँ त्यो हिसाबमा चाहिँ त्यसपछि माथिका जिल्लाका स्वास्थ्यका हाम्रा निकायहरू पनि छन्, त्यहाँका निर्देशालयहरू पनि छन्, स्वास्थ्य मन्त्रालय पनि छन्, आफ्नो ठाउँबाट आफ्नो चाहिँ पाइ पर्ने ठाउँमा तपाईँले सम्पर्क गर्नु पर्यो, समन्वय गर्नु पर्यो। र अर्को कुरा तपाईँहरूलाई चाहिँ आम नागरिकलाई चाहिँ 11-15 पनि हेलो स्वास्थ्यको पनि हाम्रो पनि नम्बर छ, त्यसबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्द। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालमा पूर्वी तथा केही पहाडी क्षेत्रमा मनसुनको प्रभाव धेरै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनजन्य विपदको जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी, प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। ती क्षेत्रहरूमा गिग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद मीन कुमार अर्यालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसुनको निम्नचापीय रेखा औसतभन्दा केही माथि रहेको छ। यसको प्रभावका कारण आज राति मध्य प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविदको अनुमान छ। हिमाली क्षेत्रमा छिटपुट वर्षा हुन सक्नेछ। पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
2: लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ मुगलिनी सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सडक खण्डका विभिन्न 15 ठाउँमा खसेको पहिरो हटाएपछि गाडी आवागमन सहज बनेको छ। हिजोदेखि परेको निरन्तर वर्षाका कारण नारायणगढ मुगलिनी सडक खण्डमा बेलुकीदेखि पहिरो खस्दा सडक अवरुद्ध बनेका थिए। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भत्तेरी खोरखोला 15 किलो, त्यसै गरी 11 किलो, 16 किलो, 19 किलो, सेती दोभान, घुमाउने, सिमलताल 25 किलो, जलबिरे, नाम्ची खोला र तुइन खोला लगायत ठाउँमा पहिरो खसेको थियो। यसैबीच वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बिहानदेखि आज बिहानसम्म भएका घटनामा बाढी, पहिरो, सर्पदंश, लगातारको वर्षा तथा वन्यजन्तु आक्रमणका घटना रहेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा पहिरोका 40 घटना घटेका छन् भने जसबाट 26 जिल्ला प्रभावित बनेका छन्। पहिरोका कारण 2 जनाको ज्यान गएको छ। यसै गरी बाढीका 14 घटनाले 10 जिल्ला प्रभावित भएका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: बाट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
3: अब बाँकी खबर लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ शेयर बजार परिसूचक नेप्से आज 6.11 अङ्कले बढेर 2576.29 बिन्दुमा पुगेको छ मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक नेप्से बढेको हो आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकामा व्यापार समूह झन्डै 1.5% उकालो लागेको छ आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ हिजो 7.46 अर्ब कारोबार भएकामा आज 383 कम्पनीका 1,82,00,000 8.41 अर्ब रुपियाँमा किनबेच भएको छ यो कारोबार रकम 3 महिना यताकै धेरै हो यसअघि वैशाख 3 गते 9.31 अर्ब रुपियाँको सेयर किनबेच भएको थियो
2: देशको बिमा पहुँच 51% जनसङ्ख्यामा पुगेको र बिमा बजारको कोष 10 खर्ब रुपियाँभन्दा बढी पुगेको बिमा प्राधिकरणले जनाएको छ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारेमा जानकारी दिनुभएको हो कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बिमा कम्पनीहरू सञ्चालनमा छन् जसमा 14 जीवन बिमा 14 निर्जीवन बिमा 7 लघु बिमा र 2 पुनर्बिमा कम्पनी रहेका छन्
3: नेपाल प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेमा जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले निकालेको विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ सत्य तथ्य र आधिकारिक जानकारी बिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने भन्दै उहाँले जरिवाना बापत ट्राफिक प्रहरीले कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रश्न पार्नुभयो
2: विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय राजसीजनक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आङ्गिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन्
3: आफैले पेट्रोल छर्केर जलेका सर्लाहीको गौडता नगरपालिका 10 विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा गैराती ज्यान गएको हो मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 ज्यान गएको छ यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतको पनि ज्यान गएको थियो
2: नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया सुरु गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको सङ्घीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारेमा जानकारी दिनुभएको हो सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ विगतमा फ्रान्सेली कम्पनीसँग पहिलोपटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो यो कम्पनी मार्फत कुल 58,00,000 थान राहदानी छापिएको विभागको तथ्याङ्क
3: बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ आज बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले यस्तो जानकारी दिनुभएको हो आजै प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 42 बचतकर्तालाई झन्डै 17,00,000 रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ पनि गर्नुभएको छ
2: नेपाल दर्पणमा अब विदेशको खबर सिङ्गापुरको अदालतले ब्लुमबर्गलाई मानहानिको मुद्दामा 2 मन्त्रीहरूलाई क्षतिपूर्ति स्वरूप 356,000 अमेरिकी डलर तिर्न आदेश दिएको छ सिङ्गापुरको उच्च अदालतले ब्लुमबर्ग र उसका 1 पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बिबिसीले जनाएको छ सिङ्गापुरका मन्त्रीहरू के सान मुगम र टान सिलेङले 2024 एउटा लेखका लागि ब्लुमबर्ग र पत्रकार लो डे बे विरुद्ध मुद्दा दायर गर्नुभएको थियो उच्च अदालतकी न्यायाधीश अड्री लिमले ब्लुमबर्गको लेख द्वेषपूर्ण भावनाले भरिएको र दुवै दाबीकर्ताको प्रतिष्ठामा आँस पुर्याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनु भएको हो। दुईजना मन्त्रीले आफ्नो सम्पत्ति सम्बन्धी कारोबारबारे उल्लेख गरेको एउटा लेखका कारण मानहानिको मुद्दा दायर गर्नुभएको थियो। ब्लुमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन। ब्लुमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय सफ्टवेयर तथ्याङ्क तथा सञ्चार माध्यम कम्पनी हो। ब्लुमबर्गले सिङ्गापुरमा ठुला आलिसान घरको कारोबार बढ्दो रूपमा गोप्यताको घेरामा शीर्षकको लेख छापेको थियो। लेखमा दुईजना मन्त्रीले ट्रस्टको प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई 6,80,00,000 डलरमा एउटा बङ्गला बिक्री गरेको कुरा उल्लेख गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 1:15 अमेरिकाको डालास रङ्गशालामा सुरु हुनेछ। यी दुई टोलीबीचको खेललाई फाइनल अघिको फाइनल पनि भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी